समय यस बेला बिहानको 6:25 अनि 32 सेकेन्ड भइरहेछ। आज हो बुधबार, विक्रम सम्वत 2083 सालको 14 गते असोज महिना, सक सम्वत 8 गते 1948 साल, साथै सन् 2026 सालको सेप्टेम्बर महिनाको 30 तारिक। सर्वप्रथम त आकाशवाणी खर्साङ केन्द्र सुनेर बसिरहनुभएका सबै श्रोतालाई प्राविधिक मित्र सचिन लोहागन, प्रसारण सहयोगी याङचेन लामा अनि म उद्घोषिका रिबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत सहित न्यानो अभिवादन टक्राउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

भक्तिको वास्तविक ज्ञान भनेको ईश्वरसँगको गहिरो आत्मीयता, मनको शुद्धता र अहंकारको अन्त्य हो। भक्ति केवल पूजापाठ वा कर्मकाण्डमा सीमित नभई जीवन जिउने एउटा उच्च आध्यात्मिक कला हो। त श्रोता, अधिवेशनको आरम्भ गरिरहेछौ भक्तिमय कार्यक्रम अर्चनाबाट।

क्षणभङ्गुर अनि क्षणिक छ, हामी सबैले नै यो सत्य कुरोलाई बुझेर आजदेखि नै सत्य कर्म गर्ने गरौ। आदरणीय श्रोताबृन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको ज्ञान अभिवादन अनि शुभ प्रभात।

भनिन्छ श्रोताबिन्द, ईश्वर एक रूप अनेक भनेर। साँच्चै नै ईश्वर सबै नै एकै नै हुन्, खालि हामीले बोलाउने नाम मात्रै भिन्न भिन्नै छन्। तर ईश्वरको अनुग्रह अनि करुणा हामी सबैले नै एकै नै प्राप्त गर्ने गर्दछौ। चाहे हामी जुनै पनि धर्म अविलम्बीहरू किन नहोस्, तर अन्तमा गएर पुग्नुपर्ने हाम्रो गन्तव्य भने एउटै नै हुनेछ। त्यसै कारण श्रोताबिन्द, हामी सबैले नै यो सोच्नु सक्नुपर्छ कि हामीलाई यो संसारमा ईश्वरले राम्रो कार्य गर्नुको निम्ति मात्र सृष्टि गरेको हो भनेर। शास्त्रमा पनि भनिएको छ, 48 लाख जुनी पछि मात्रै हामीले यो मानव रूपी जीवन प्राप्त गर्छौँ अरे। त्यसै कारण श्रोताबिन्द, आज हामीले यो मानव रूपी अति सुन्दर जीवन प्राप्त गरेका छौँ। यो जीवनलाई हामीले त्यसै व्यर्थमा नफ्यालौ, कुसङ्गतमा

नलागौ, पाप कर्महरू नगरौ, एक अर्काको सधैं भलाई सोच्ने गरौ, असल कर्म गरेर अरूको मनमा खुशी जगाउने कोसिस गरौ। यही नै हामी मनुष्यको परम

धर्म र जातको विषयमा एक अर्कासँग हामी कदापि बहस नगरौ। यो विषयमा जसले बहस गर्छ ऊ महामूर्ख अनि ज्ञान नभएको व्यक्तित्व कहलाइन्छ। त्यसै कारण श्रोताबिन्द, हामीले यो संसारमा जन्म लिइसकेपछि हामीले के गर्नुपर्छ भन्ने सोच हामीले आफ्नो मन अनि मस्तिष्कमा जगाउनु सक्नुपर्छ। ब्रह्माले जन्मदाखेरि दिनुभएको वरदान हामी प्रत्येक मनुष्यले अनुभव गर्नु सक्नुपर्छ। ब्रह्माजीले प्रत्येक मनुष्यलाई नै आफ्नो भाग्यको रेखा लेखिदिनु भएको छ। त्यसै कारण श्रोताबिन्द, हामी जीवित रहन्जेल नै हामीले पुनित कर्म गर्नुपर्छ अनि दिन दुखी अनि असहाय व्यक्तिहरूप्रति पनि सहयोगको भावना राख्नु पनि सक्नुपर्छ। यही नै हो हामी मनुष्यमा हुनुपर्ने असल

भनिन्छ अरूको चित्त दुखाउनु महापाप हो भनेर। त्यसै कारण श्रोताबिन्द, अरूको मन अनि चित्त कदापि नदुखाऊ। जति बेला हामीले अरूको चित्त वा मन दुखाउँछौ त्यति बेला त्यस व्यक्तिमाथि कस्तो प्रभाव पर्छ होला, के त्यो हामीले सोचेका छौ? अरूको चित्त र मनलाई शान्त पार्नु नै हामी मनुष्यको परम धर्म हो। प्रत्येक

धर्म अविलम्बीहरूको धर्म ग्रन्थ वा शास्त्रहरूमा पनि लेखिएको छ कि अरूको चित्त दुखाउनु महापाप हो भनेर। अरूको चित्त अनि मनलाई यदि हामीले खुसी पार्नु सक्यौँ भने हामीले जीवनमा परम आनन्द महसुस गर्नेछौँ।

श्रोताबिन्द, भनिन्छ यो हाम्रो मानव रूपी जीवन क्षणभङ्गुर अनि क्षणिक छ। कति बेला हाम्रो यो प्राणले शरीर छोडेर जान्छ त्यो हामी भन्न नै सक्दैनौ। जब हाम्रो प्राण यो शरीरबाट निस्केर जान्छ तब हामी लडेको मुढासम्म हुनेछौ। आफ्ना परिवार इष्ट मित्रहरूले हामीलाई रुई कराई बोलाइरहेका हुन्छन् तर हामी सुन्ने नै छैनौ। त्यसै कारण श्रोताबिन्द, त्यस समय हाम्रो आत्मालाई शान्त बनाउनुको निम्ति हामीले आफ्नो धर्म ग्रन्थमा लेखिएका ती आध्यात्मिक विषय वस्तुलाई राम्ररी बुझेको हुनुपर्छ। जब हामीले यो शरीर छोडेर जान्छौँ तब हाम्रो आत्मा कहाँ जान्छ त्यो सबै हामी मनुष्यमा जीवित भइन्जेल नै ज्ञान भएको हुनुपर्दछ। आत्मा एउटा चोखो विषय वस्तु हो। आत्माले शरीर त्यागेपछि हाम्रो यो शरीर, हात, खुट्टा, आँखा साथै हाम्रो इन्द्रहरूले काम गर्न नै छोड्छ। त्यसै कारण श्रोताबिन्द, हामी मनुष्य हामीले धर्म अनि कर्म बुझेका छौँ, के राम्रो अनि के नराम्रो त्यो हामी जान्दछौँ। यी सबै जान्दा जान्दै पनि हामी अब

कुछ कदापि हुनु हुँदैन। सत्य सत्य नै हुन्छ। हामीले सत्यलाई नै अनुसरण गरेर हाम्रो जीवनलाई अघि बढाउँदै लैजानु पर्दछ। जब हाम्रो जीवन सुमधुर बाटोमा शान्त साथ हिँडिरहेको हुन्छ, तब हामीले अवश्य नै परमपिता परमेश्वरको अनुग्रह पनि प्राप्त गरिरहेका हुँदछौँ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले एक आध्यात्मिक चिन्तन सुन्नुभयो, साथै केही भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। त आजकै यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट यो सञ्चालक नामगेलङलाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ अनि सुरक्षित रहनुहोस् भन्दै हजुरहरू सबैबाट बिदा लिदछु। धन्यवाद।

समय यस बेला बिहानको 7:05 अनि 19 सेकेन्ड भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जसमा यहाँहरूलाई सुनाउनेछौ खेतीपाती बारे कोठीबारी सम्बन्धी विशेष

जानकारी। प्रत्येक कृषक दाजुभाइहरू र बगानमा काम गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरू कहाँ कोठेबारी हुन नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक अंश हो, जसमा एकै किसिमको साग सब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका साग सब्जीहरू लगाएको भरिभराउ ठाउँ हुनपर्छ। कोठेबारी घरको छेवैमा हुनुपर्छ, जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौं। हिजो आज साग सब्जीको दाम दिनौ दिन बढ्दै गइरहेको हामी पाउँछौ। पैसा तिरेर पनि हामी ताजा साग सब्जी पाउन सक्दैनौ। यसकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी साग सब्जी उमार्न सक्छौ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरे कुखुरा वा चराहरू पसेर कोठेबारीभित्र लगाएको साग सब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरिवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि साग सब्जीको बारीमा कहिले काँचो गोबर प्रयोग गर्नु हुँदैन। दोब्बर उत्पादन पाउनको निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोब्बर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीहरू कृषि विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनपर्छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा नै सागसब्जी मौलेर आउँछ। घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सकिन्छ। सधैँ सागसब्जी खाने गरे डाक्टरको आवश्यकता पर्दैन भन्ने गर्छ विद्वानहरू। यसै कारण हामीले नियमित रूपले सागसब्जी खानु असल हुन्छ। त भर्खरै श्रोताले सुन्दै हुनुहुन्थ्यो खेतीपातीबारे सल्लाहमा कोठेबारी सम्बन्धी विशेष जानकारी। त भने यहाँहरू समक्ष राखिरहेछौ भावना थापाको स्वरमा आधुनिक गीत, जसमा सहयोगी कलाकारहरू हुनुहुन्छ जयपल लामा भायोलिनमा, म्यान्डोलिनमा रञ्जित तामाङ, साङ्गे डुक्पा गिटारमा अनि तबलामा हुनुहुन्छ सञ्जय लोहागन।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू समक्ष राखिरहेछौ सोनु राईको स्वरमा भजन।

0: भजनपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले बदलिन्दो प्रविधि, अनिश्चित परिस्थिति र भौगोलिक चुनौतीहरूको बीच भारतले आफ्नो तयारीमा भू रणनीतिक

0: र खेल मन्त्री मनसुख मान्डवियाले पदक विजेताहरूलाई बधाई दिनुभएको छ। अब समाचार विस्तारसित। रक्षा मन्त्री राजनाथ सिंहले बदलिन्दो प्रविधि, अनिश्चित परिस्थिति र भौगोलिक चुनौतीहरूको बीचमा भारतले आफ्नो तयारीमा भू रणनीतिक सोच र आकस्मिक योजनालाई महत्व दिनुपर्ने बताउनु भएको छ। हिज नयाँ दिल्लीमा भारतीय नौसेना कमाण्डरहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राजनाथ सिंहले भन्नुभयो, भारतीय नौसेना 2047सम्ममा विकसित भारतको संकल्पलाई साकार पार्न रणनीतिक लंकरको रूपमा काम गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको लक्ष्य स्पष्ट छ कि हाम्रो तयारी यति बलियो हुनुपर्छ कि देश संकट आउनु अघि नै सामना गर्न तयार रहोस्। सुन्नुहोस् एक रिपोर्ट।
1: रक्षा मंत्री ने कहा है कि ऑपरेशन ऊर्जा सुरक्षा ने देश की ऊर्जा आपूर्ति लाइनों और राष्ट्रीय हितों की रक्षा में भारतीय नौसेना की पेशेवर क्षमता और परिचालन तत्परता को एक बार फिर साबित किया है। उन्होंने कहा कि भारत हिंद महासागर क्षेत्र में फर्स्ट रिस्पार और भरोसेमंद सहयोगी के रूप में अपनी भूमिका लगातार मजबूत कर रहा है। रक्षा मंत्री ने कहा कि दक्षिण चीन सागर, भूमध्य सागर और अटलांटिक महासागर में भारतीय युद्धपोतों की तैनाती देश की ब्लू वाटर नौसेना क्षमता को दर्शाती है। उन्होंने कहा कि नौसेना वर्ष 2047 तक विकसित भारत के लक्ष्य को हासिल करने में एक महत्वपूर्ण रणनीतिक आधार के रूप में कार्य कर रही है। नीतिका गुप्ता, आकाशवाणी समाचार, नई दिल्ली।
0: संयुक्त राष्ट्र महासभामा जम्मू कश्मीरको बारेमा तुर्कीका राष्ट्रपति तैयब एर्दोगानको अनुचित टिप्पणीलाई भारतले अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हिज नयाँ दिल्लीमा भन्नुभयो, जम्मू कश्मीर भारतको क्षेत्रीय अखण्डता र सार्वभौमिकतासँग सम्बन्धित विषय हो। गृहमन्त्री अमित शाह आज पंजाब भ्रमणमा रहनुहुनेछ र जलन्धर लागू औषध मुक्त पंजाब यात्रालाई झण्डा देखाउनुहुनेछ। यस अवसरमा उहाँले एक सभालाई पनि सम्बोधन गर्नुहुनेछ। भारतीय जनता पार्टी भाजपा अध्यक्ष नितिन नवीनद्वारा यही महिना 18 सितम्बरमा पठानकोटबाट शुरू गरिएको यो यात्राले 13 दिनमा सबै 117 विधानसभा क्षेत्रहरूमा 4000 किलोमिटरको दूरी तय गरेको छ। यी यात्राहरूको उद्देश्य पंजाबमा ड्रग्स विरूद्ध लडाईलाई जन आन्दोलनमा रूपान्तरण गर्नु हो। रक्षा उद्योग र लजिस्टिक रसद सहयोग सम्बन्धी 10 भारत कोरिया संयुक्त समितिको बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भएको छ। रक्षा मन्त्रालयले भनेको छ कि दुई देशहरूले रक्षा उद्योग र रसदको क्षेत्रमा जारी द्विपक्षीय सहयोगको समीक्षा गरेको छ। मन्त्रालयले रक्षा सम्बन्धलाई अझ बलियो र विस्तार गर्ने तरिकाहरूको बारेमा छलफल गरेको छ। यस बैठकले दुई देशका रक्षा उद्योग बीच सहयोग बढाउने र रक्षा उत्पादन र लजिस्टिकमा बृहत्तर सहभागितालाई बढावा दिने विषयमा विचारहरू आदान प्रदान गर्ने अवसर प्रदान गरेको छ। निर्वाचन आयोगले मतदाता सूचीमा युवा मतदाताहरूको नाम दर्ता गर्न दिल्लीका कलेज र विश्वविद्यालयहरूमा विशेष नामाङ्कन शिविरहरूको आयोजना गरेको छ। हिज ठूलो संख्यामा विद्यार्थीहरूले शिविरहरूमा पुगेर विशेष गहन पुनरीक्षण एसआईआर र मतदाता फर्महरूको बारेमा जानकारी लिएका थिए। उनीहरूले मतदाता फर्महरू प्राप्त गरी जमा गरे। यी शिविरहरू आज पनि जारी रहनेछ। निर्वाचन आयोगले जानकारी दिएको छ कि यी शिविरहरूमा उपस्थित अधिकारीहरू बीएलओहरूले विद्यार्थीहरूलाई फर्म भर्न भरिएका फर्महरू पेश गर्न र एसआईआरसँग सम्बन्धित प्रश्नहरूको समाधान गर्न मदत गरिरहेका छन्। अर्को चरणको विशेष शिविरहरू अर्को महिनाको 7 र 8 तारिकमा आयोजित हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। यो यात्रा जनसेवादेखि राष्ट्र सेवा र अटुट प्रतिबद्धताको मन्त्रबाट प्रेरित छ, जुन आज पनि जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार 2047सम्म विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृङ्खला हामी प्रस्तुत गर्दैछौँ कि कसरी जल सुधारको माध्यमबाट यो दृष्टिकोण साकार भएको छ।
2: दशकों तक गुजरात बार बार पड़ने वाले सूखे और भीषण जल संकट की त्रासदी झेलता रहा। इस परिस्थिति को बदलते हुए तत्कालीन मुख्यमंत्री नरेंद्र मोदी जी ने जल प्रबंधन को एक स्थायी व्यवस्था के रूप में स्थापित किया। चेक डैम, खेत तालाब, रिचार्ज वेल और नहरों के एक विशाल नेटवर्क की योजना तैयार की गई। सुजलाम सुफलाम जैसी दूरगामी पहल के जरिए बाढ़ के अधिशेष जल को 332 किलोमीटर से अधिक की लंबी नहरों के माध्यम से उत्तरी गुजरात के सैकड़ों गांवों तक पहुंचाया गया। वहीं ऐतिहासिक योजना के तहत नर्मदा के पानी को सौराष्ट्र के

0: ग्रामांशों तक पहुंचाकर 10 लाख एकड़ से अधिक भूमि को सिंचाई सुविधा से जोड़ा गया। राज्य भर में 1.85 लाख से अधिक चेक डैम बनाए गए। जल संकट से जल सुरक्षा की इस अभूतपूर्व सफर को याद करते हुए प्रधानमंत्री नरेंद्र मोदी ने कहा,
1: मैंने दशकों से लटके पड़े सरदार सरोवर डैम का काम पूरा करवाया। गुजरात में सौनी योजना शुरू हुई, जहां पानी की अधिकता थी वहां से पानी जल संकट वाले इलाकों में पहुंचाया गया। आज गुजरात में हुए प्रयासों के परिणाम सारी दुनिया के सामने हैं।
0: जल सुरक्षा के इस विस्तृत तंत्र ने राज्य के लाखों किसानों के जीवन में स्थायित्व और आर्थिक समृद्धि का संचार किया है। सौनी योजना से अपने जीवन और खेती में आए सकारात्मक बदलाव को बयां करते हुए अमरेली जिले की महिला किसान लाभुबेन सरोला कहती है,
2: सौनी योजना के आने से हमारे गांव में नहर आई। पानी का इस्तेमाल करके मैंने मूंगफली और कपास जैसी फसलों का उत्पादन बढ़ाया है। और
3: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। जम्मू कश्मीरको बडगाम जिल्लाको पहाड़ी क्षेत्रहरूमा हिज साँझ सुरक्षा बलहरूसँगको मुठभेडमा लश्कर ए ताइबा एलईटी का एक शीर्ष आतंकवादी मारिएको छ। भारतीय सेनाको कश्मीर स्थित चिनार कोरले मारिएको आतंकवादीको पहिचान खुलाएको छैन, तर आतंकवादीहरूले उनको पहिचान सुलेमान शाह उर्फ मुसाको रूपमा वर्णन गरेका छन्। मुसा पाकिस्तान स्थित लश्कर ए तैयबाको मोस्ट वान्टेड आतंकवादी थियो। चिनार कोरले सामाजिक सञ्जालमा बताएको छ, सेना पुलिस र केन्द्रीय रिजर्व पुलिस बलले संयुक्त रूपमा बडगामको युस मार्ग नजिकै कोर्कमा अपरेशन कोर्क सञ्चालन गरेका थिए। अन्तिम सूचना प्राप्त नहुँदासम्म कार्यवाही जारी थियो। समाचार एजेन्सीहरूका अनुसार मुसा जम्मू कश्मीरमा भएका कैयौं आक्रमणमा संलग्न भएको आरोपमा वान्टेड थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले america.gov पोर्टल लन्च गर्नुभएको छ। उहाँले यसलाई एक प्रमुख परिवर्तनको पहलको रूपमा वर्णन गर्नुहुँदै भन्नुभयो, यसको उद्देश्य सरकारी सेवाहरू सिधै नागरिकहरूसम्म पुर्याउनु हो। पोर्टलको उद्घाटनका क्रममा ट्रम्पले यो प्लेटफर्मले संघीय सरकारसँग सम्बन्धित सूचना र सेवाका लागि एकल डिजिटल माध्यमको रूपमा काम गर्ने बताउनुभयो। यसमा एआई प्रविधिको प्रयोग हुनेछ। पोर्टल लन्चसँगै कार्यकारी आदेश पनि जारी गरिएको छ। यस अन्तर्गत संघीय सरकारी एजेन्सीहरूलाई सार्वजनिक सेवा सम्बन्धी सेवाहरूलाई यस पोर्टल मार्फत जोड्न निर्देशन दिएको छ, जसमा वार्षिक 1 लाख भन्दा बढी प्रयोगकर्ताहरू छन्। यद्यपि राष्ट्रिय सुरक्षा संघ सम्बन्धित सेवा र आन्तरिक राजस्व सेवा मार्फत कर दर्ता गर्ने सेवालाई भने हटाइएको छ। जापान एसियाई खेलहरूमा भारतले 2 स्वर्ण सहित 7 पदक जितेको छ। महिला 4x400 रिले टीम स्पर्धामा भारतले स्वर्ण पदक जितेको छ। यस स्पर्धामा पुरुष टीमले काँस्य पदक जितेको छ। त्यही 4x100 मिक्स्ड रिले स्पर्धामा भारतले काँस्य पदक हासिल गरेको छ। यता महिला ट्र्याप सुटिङ स्पर्धामा निरू ढाण्डाले पहिलो व्यक्तिगत स्वर्ण पदक जितेकी छन्। बक्सिङमा नरेन्द्र बरुवाले 90 केजी भन्दा माथिको तौल समूहमा काँस्य पदक जितेको छ। समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। रक्षामन्त्री राजनाथ सिंहले बदलिन्दो प्रविधि, अनिश्चित परिस्थिति र भौगोलिक चुनौतीहरूको बीचमा भारतले आफ्नो तयारीमा भू राजनीतिक सोच र आकस्मिक योजनालाई महत्व दिनुपर्नेमा जोड़ दिनुभयो। संयुक्त राष्ट्र महासभामा जम्मू कश्मीरको बारेमा तुर्कीका राष्ट्रपति तैयब एर्दोगानको अनुचित टिप्पणीलाई भारतले अस्वीकार गरेको छ। गृहमन्त्री अमित शाह आज पंजाब भ्रमणमा रहनुहुनेछ र जलन्धरमा लागू औषध मुक्त पंजाब यात्रालाई झण्डा देखाउनुहुनेछ। जम्मू कश्मीरको बडगाम जिल्लाको पहाड़ी क्षेत्रमा हिज साँझ सुरक्षा बलहरूसँगको मुठभेडमा लश्कर ए तैयबाका एक शीर्ष आतंकवादी मारिएको छ र जापान एसियाई खेलहरूमा भारतले 2 स्वर्ण सहित 7 पदक जितेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब समय भएको छ कार्यक्रम संगीत प्रभाको, जस अन्तर्गत सुनाइरहेछौ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। त कार्यक्रम संगीत प्रवाहको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सचिन लोहागन, प्रसारण सहयोगी याङछिन लामा अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट न्यानो अभिवादन टक्राउँदछौं।

शब्दहरूले विचार व्यक्त गर्छन्, तर सङ्गीतले ती विचारभित्रका वास्तविक भावनाहरूलाई अमर बनाउँछ। आउनु श्रोता, कार्यक्रमको यो प्रथम प्रस्तुति राखिरहेछौ गायिका स्नेश्री थापाको स्वरमा। शब्दकार वेगवसन्त थापा।

मनमा गुम्सिएका माया गति साना साना कुराहरू जब ओठबाट भन्न सकिँदैन तब एउटा मन्द संगीतले सबै कुरा भनिदिन्छ। कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौ कर्म ग्याल्छेनको स्वरमा। संगीत रहेको छ कर्म ग्याल्छेनकै, नि शब्द छ कुमार मिश्रको।

यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रवाह अन्तर्गत विविध कलाकारको स्वरमा आधुनिक गीतहरू, र अब अघिल्लो क्रममा राखिरहेछौ अनुपमा प्रधानको स्वरमा अघिल्लो प्रस्तुति, गीतकार मनोज बोकटी।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ 48 वर्ल्ड स्किल्स प्रतियोगितामा 70 जना प्रतिभागीहरू भएको भारतीय टोलीले 63 विभिन्न स्किल्स कौशलमा देखाए आफ्नो प्रतिभा आलेख विदेश सेवा डेक्स एनएसडी आकाशवाणी चीनको संघाईमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय स्किल्स प्रतियोगिता 48 वर्ल्ड स्किल्स प्रतियोगिता संघाई 2026 को समापनमा टीम इण्डियाले 10 स्थान हासिल गरेको छ टीम इण्डियाले 6 रजत पदक र 20 मेडल फर एक्सलेन्स जितेको छ वर्ल्ड स्किल्स लियोन 2024मा भारतले 13 स्थान हासिल गरेको थियो तब भारतीय टीमलाई 4 कांस्य पदक र 12 मेडल फर एक्सलेन्स प्राप्त भएको थियो यस वर्षको परिणाम देशको कुशल युवाहरूको लागि वैश्विक मञ्चमा एक महत्वपूर्ण उपलब्धि हो वर्ल्ड स्किल्स सांघाईमा रजत पदक जित्ने 6 जनामा बेकरीमा स्मृति नामब्यार डेन्टल प्रोस्थेटिक्स

0: मा मोहम्मद सलाम डिजिटल अन्तर्क्रियात्मक मिडिया डिजाइनमा कोविद अजय ग्रन्डे औद्योगिक डिजाइन प्रविधिमा पार्थ बोहरा लजिस्टिक तथा फ्रेन्ट फरवर्डिङमा मेहरुनिसा बेगम र खुद्रा बिक्री रिटेल सेल्समा सानिया जोशी समावेशन उनीहरूको उपलब्धि सृजनात्मक प्राविधिक र सेवा क्षेत्रका कौशलहरूमा फलिएको छ जसले विश्व मञ्चमा भारतीय प्रतिभाको व्यापकतालाई झल्काउँदछ भारतले प्राविधिक औद्योगिक डिजिटल सृजनात्मक र सेवा सम्बन्धी सिपहरूमा 20 मेडल फर एक्सलेन्स पनि हासिल गरेको छ बेकरीमा रजत पदक विजेता स्मृति नाम्बियालाई भारतका लागि बेस्ट अफ नेसन राष्ट्रकै उत्कृष्ट प्रतिस्पर्धीको रूपमा सम्मानित गरिएको छ 22-27 सेप्टेम्बर 2026 सञ्चालित यस 6 अन्तर्राष्ट्रिय कार्यक्रममा लगभग 70 देश र क्षेत्रका 1400 भन्दा बढी युवा प्रतिभागीहरूले सहभागिता जनाएका थिए भारतले 70 प्रतिभागीहरूको आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टोली पठाएको थियो जसले उदयमान प्रविधि उन्नत उत्पादन इन्जिनियरिङ सृजनात्मक उद्योग र विशेष सेवाहरू लगायतका 63 विभिन्न सिपहरूमा प्रतिस्पर्धा गरेका थिए 23-26 सेप्टेम्बरसम्म चलेको कडा प्रतिस्पर्धापछि 27 सेप्टेम्बरमा साङ्घाईमा आयोजित भव्य समापन समारोहमा विजेताहरूलाई सम्मान जनाएको थियो यस समारोहले असाधारण प्राविधिक दक्षता नवीनता परिशुद्धता र शिल्प कौशलको उत्सव मनाएको थियो र विश्वभरका प्रतिभागीहरू अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलहरू विज्ञहरू तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा भेला गरेको थियो टिम इण्डियाको प्रदर्शनमा बधाई दिनुहुँदै भारत सरकारको कौशल विकास र उद्यमिता मन्त्रालयका राज्यमन्त्री श्री जयन्त चौधरीले भन्नुभयो वर्ल्ड स्किल सङ्घाई 2026 टिम इण्डियाको उत्कृष्ट प्रदर्शन जसमा 6 रजत पदक र 20 मेडल फर एक्सलेन्स समावेश छ हाम्रो ग्लोबल स्किल्स यात्रामा एक महत्वपूर्ण उपलब्धि हो उहाँले यस उपलब्धिमा योगदान पुर्याउने प्रत्येक प्रतिभागी विज्ञ प्रशिक्षक र उद्योग साझेदारलाई बधाई दिनुभयो उहाँले भन्नुभयो कि उनीहरूको सफलताले भविष्यका लागि तयार कौशल विकास प्रणाली निर्माण गर्ने र प्रत्येक युवा भारतीयलाई विश्वका उत्कृष्टहरूसँग प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ यस प्रतियोगिताबाट प्राप्त अन्तर्राष्ट्रिय अनुभवमाथि आफ्नो कुरा साझा गर्नुहुँदै वर्ल्ड स्किल्स इण्डियाकी अफिसियल डेलिगेट एवं भारत सरकारको कौशल विकास र उद्यमिता मन्त्रालयकी सिनियर इकोनोमिक एडभाइजर सुश्री मनिषा सेन शर्माले भन्नुभयो वर्ल्ड स्किल्स प्रतियोगितासँगै सिकाइको पनि एक महत्वपूर्ण माध्यम हो साङ्घाईले हाम्रो प्रतिभागी र विज्ञहरूलाई विश्व स्तरमा विकसित हुँदै गएका पेसागत मापदण्ड नयाँ प्रविधि र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूबारे अमूल्य अनुभव प्रदान गरेको छ यस वर्ष भारतको सहभागिताको एउटा महत्वपूर्ण पक्ष भनेको 11 नयाँ उदयमान कौशल विधाहरूमा प्रथम पटक सहभागिता जनाउनु रहेको थियो यसमा डेन्टल प्रोस्थेटिक्स डिजिटल अन्तर्क्रियात्मक मिडिया डिजाइन इन्टेलिजेन्स सुरक्षा प्रविधि ल्यान्डस्केप गार्डनिङ अप्टो इलेक्ट्रोनिक प्रविधि खुद्रा बिक्री रिटेल सेल्स मानवरहित हवाई प्रणाली औद्योगिक मेकानिक्स सफ्टवेयर परीक्षण भारी सवारी साधन प्रविधि र विमान मरम्मत सम्भार जस्ता क्षेत्रहरू समावेश थिए यी विशिष्ट विधाहरूमा भारतको प्रवेशले देशको कौशल विकास प्रणालीमा आइरहेको परिवर्तनलाई झल्काउँदछ जसमा भविष्यमुखी पेसा नयाँ
1: अबको केही क्षणमा नै समाप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचारहरू क्रमैले पहिले हिन्दी त्यसपछि अङ्ग्रेजीमा समाचार

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम कथा सफलताको। यदि तिमी सूर्य जस्तै चम्किन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्न सिक। हजुर श्रोता, यो वाणी थियो डाक्टर एपीजे अब्दुल कलामको। डाक्टर एपीजे कलामको जीवनले सिकाउँछ कि यदि मनमा दृढ संकल्प र मेहनत गर्ने इच्छा शक्ति छ भने गरिबी, असफलता र चुनौतीहरू कहिले पनि मानिसको प्रगतिमा बाधक बन्न सक्दैनन्। श्रोता, कार्यक्रम कथा सफलताको यस नयाँ अङ्कमा आज हामी यहाँ समक्ष कुराकानी गर्नेछौ डाक्टर एपीजे अब्दुल कलाम बारे। डाक्टर एपीजे अब्दुल कलामको जीवन एउटा यस्तो प्रेरणादायी गाथा हो जसले एउटा साधारण गाउँको बालक कसरी आफ्नो मेहनत, समर्पण र सादगीका बलमा देशका सर्वोच्च पद राष्ट्रपति र शीर्ष वैज्ञानिकसम्म पुग्न सक्छ भन्ने देखाउँछ। सुरु गरिरहेछौ डाक्टर एपीजे अब्दुल कलामको प्रारम्भिक जीवन, परिवार र बाल्यकालको सङ्घर्ष। डाक्टर एपीजे अब्दुल कलामको जन्म 15 अक्टोबर सन् 1931 सालमा तामिलनाडुको रामेश्वरममा भएको थियो। उहाँको बुवा जैनुलाब्दिन एउटा डुङ्गाका मालिक र मस्जिदका इमाम हुनुहुन्थ्यो भने आमा असियममा गृहिणी हुनुहुन्थ्यो।

कलाम आफ्ना चार दाजु र एक दिदी मध्ये सबैभन्दा कान्छा छोरा हुनुहुन्थ्यो। डाक्टर कलामको परिवार पहिले धनी भए पनि पछि आर्थिक संकटमा पर्न गएको थियो। कलामले बाल्यकालमै परिवारलाई सहयोग गर्न काम गर्नु परेको थियो। बिहान 4 बजे उठेर गणितको ट्युसन पढ्न जानुहुन्थ्यो र 6 बजे रामेश्वर स्टेशन पुगेर रेलबाट आउने पत्र पत्रिकाका बन्डलहरू बटुलेर घर घरमा पुर्याउने काम गर्नुहुन्थ्यो। घरमा मटिटेल किन्ने पैसा नहुँदा उहाँ प्राय सडकको पोलको बत्ती मुनि बसेर पढ्ने गर्नुहुन्थ्यो। कलामले रामेश्वरमको प्राविधिक विद्यालयबाट प्रारम्भिक शिक्षा र सेन्ट जोसेफ कलेज तिरुचिरापल्लीबाट भौतिक शास्त्रमा स्नातक पूरा गर्नुभएको थियो। सन् 1955 सालमा मद्रास इन्स्टिट्युट अफ टेक्नोलोजीमा एरोनाटिकल इन्जिनियरिङ पढ्नको निम्ति शुल्क भर्न अति आवश्यक थियो। डाक्टर कलामसँग पैसा थिएन। उहाँकी ठुली दिदी असीम जोहराले आफ्ना सुनका गहना बन्दकी राखेर भर्ना गरिदिनु भएको थियो। कलेजको अन्तिम वर्षमा प्रोफेसरले कलामको रकेट डिजाइन मन नपराएर 3 दिनभित्र नयाँ डिजाइन नबनाए छात्रवृत्ति रद्द गरिदिने चेतावनी दिए। यदि छात्रवृत्ति खोसिएको भए उहाँको पढाइ छुट्न पुग्थ्यो। कलामले 3 दिनसम्म नसुती नखाई काम गरेर यति उत्कृष्ट डिजाइन बनाए कि प्रोफेसरले खुसी हुँदै उहाँलाई अंगालो हाले। कलामको सपना भारतीय वायुसेनाको फाइटर बन्ने थियो। उहाँले देहरादूनमा परीक्षा दिनुभयो। कुल 8 जना छनौट हुने ठाउँमा कलाम 9 स्थानमा पढ्नुभयो र केवल 1 अङ्कका कारण बाहिरिनुभयो। सपना अधुरो भएपछि निराश बनेका कलम ऋषिकेश पुग्नुभयो। त्यहाँ स्वामी शिवानन्दले उहाँलाई भन्नुभयो, यो असफलतालाई ईश्वरको इच्छा मान र जीवनले तिम्रा लागि चुनेको अर्को बाटोमा अघि बढ। त्यसपछि उहाँ रक्षा मन्त्रालय प्राविधिक विकास विभागमा वरिष्ठ वैज्ञानिक सहायकका रूपमा भर्ना हुनुभयो। डाक्टर एपीजे अब्दुल कलामको जीवन यात्रा असफलताबाट पाठ सिक्दै निरन्तर संघर्ष गरेर सफलताको शिखरसम्म पुग्ने एउटा सर्वोत्कृष्ट उदाहरण हो। रामेश्वरमको एउटा साधारण परिवारमा जन्मेका कलामको बाल्यकाल निकै आर्थिक अभावमा थियो। डाक्टर एपीजे अब्दुल कलामको जीवनमा मानिसहरूले प्राय उहाँको सफलता र मिसाइल म्यानको परिचय मात्र देख्छन्। तर यो सफलता पछाडि अत्यन्तै कारुणिक, दर्दनाक र कठोर संघर्षका क्षणहरू लुकेका छन्। कलामको घरमा प्राय जसो खानाको अभाव हुने गर्थ्यो। उहाँको आमा आसियम्माले आफू भोकै बसेर भए पनि बाल बालिकालाई खुवाउनु हुन्थ्यो। कलामले आफ्नो संस्मरणहरूमा लेख्नु भएको छ, आमाले मलाई धेरै रोटी दिनुहुन्थ्यो र दाजुले मलाई सुटुक्क भन्नुहुन्थ्यो कि आमाले आफ्नो भागको रोटी पनि मलाई दिएकी छिन् र उनी आफै भोकै छिन्। कलाम साना छँदा एउटा ठूलो चक्रवातले उहाँको बुवाको व्यवसाय पूर्ण रूपमा नष्ट गरिदिएको थियो। उहाँको बुवाले मानिसहरूलाई रामेश्वरम वरपर गढाउने डुङ्गा बनाउनु भएको थियो र एक दिन तुफानले त्यो डुङ्गा बगाएर लगिदिएको थियो, जसका कारण परिवार रातारात चरम गरिबीमा धकिलिएको थियो। यसरी डाक्टर एपीजे अब्दुल कलामले सानै उमेरदेखि नै यस्ता विभिन्न चुनौतीहरू भोग्दै आएका थिए। डाक्टर एपीजे अब्दुल कलाम प्राथमिक विद्यालयमा पढ्दाको एउटा घटना निकै पीडादायी छ। एक दिन एकजना नयाँ शिक्षक कक्षामा आए। कलाम आफ्ना मिल्ने साथी रामानन्द शास्त्रीसँग अगाडि बेन्चमा बसिरहनु भएको थियो। शिक्षकले एउटा मुस्लिम बालक हिन्दू पुजारीका छोरासँग बसेको सहनै सकेनन् र कलामलाई अपमानित गर्दै पछाडिको अन्तिम बेन्चमा गएर बस्न आदेश दिए। कलाम रुँदै पछाडि जानुभयो। यस घटनाले उहाँको कलिलो मनमा गहिरो चोट पुर्याएको थियो। वैज्ञानिक जीवनमा पनि उहाँले धेरै संघर्ष गर्नु परेको थियो। एसएलबी 3 परियोजनाको निर्देशक छँदा 10 वर्षको निरन्तर मेहनतपछि प्रक्षेपण गरिएको रकेट नियन्त्रण गुमाएर बंगालको खाडीमा खस्यो। यो असफलताले उहाँलाई गहिरो धक्का दियो। अग्निमिसालको प्रशिक्षणका क्रममा लगातार प्राविधिक समस्या आएपछि मिडिया र सर्वसाधारणले उहाँको कडा आलोचना गरे।
तर उहाँले हरेस खानु भएन र सन् 1980 सालमा एसएलभी 3 तथा पछि अग्नि र पृथ्वी मिसाइलको सफल प्रशिक्षण गरेर भारतलाई विश्वकै शक्तिशाली राष्ट्रहरूको सूचीमा उभ्याउनु भयो। सन् 2002 सालमा भारतको 11 राष्ट्रपति बनेपछि पनि उहाँको जीवनशैली उस्तै साधारण रह्यो। उहाँसँग व्यक्तिगत सम्पत्तिका नाममा केही थान लुगा सयौं पुस्तकहरू र एउटा वीणा मात्र थियो। राष्ट्रपति पदको कार्यकाल सकिएपछि पनि उहाँले विश्राम लिनु भएन। उहाँले देशका विभिन्न कलेज र विश्वविद्यालयमा गएर विद्यार्थीहरूलाई पढाउने काम जारी राख्नुभयो। सन् 1998 सालमा भारतलाई परमाणु शक्ति राष्ट्र बनाउन गरिएको पोखरण 2 प्रशिक्षणमा उहाँले मुख्य वैज्ञानिक संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो। सन् 2002 सालमा उहाँ सर्वसम्मतिले भारतको 11 राष्ट्रपति निर्वाचित हुनुभयो। उहाँले राष्ट्रपति पदको तलब पनि धेरै जसो दान गरिदिनु भएको छ। उहाँलाई सन् 1981 सालमा पद्मभूषण, त्यसरी नै सन् 1990 सालमा पद्म विभूषण र सन् 1997 सालमा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। राष्ट्रपति कार्यकालपछि उहाँले आफ्नो बाँकी जीवन विद्यार्थीहरूलाई पढाउनमै बिताउनुभयो। सम्बोधन गर्दा गर्दै हृदयघातका कारण 83 वर्षको उमेरमा उहाँको निधन भयो। डाक्टर एपीजे अब्दुल कलाम भन्नुहुन्थ्यो, सपना त्यो होइन जुन तिमी सुतेको बेला देख्छौ, सपना त्यो हो जसले तिमीलाई सुत्न नै दिँदैन। उहाँले यी सबै दुःख र असफलताहरूलाई नै आफ्नो सफलताको सिँढी बनाउनुभयो। उहाँकै नेतृत्वमा सन् 1980 सालमा रोहिणी भू उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षामा स्थापित गरियो, जसले भारतलाई अन्तरिक्ष क्लबको सदस्य बनायो। उहाँले एकीकृत निर्देशित मिसाइल विकास कार्यक्रमको नेतृत्व गर्नुभयो। उहाँको नेतृत्वमा भारतले अग्नि र पृथ्वी जस्ता रणनीतिक मिसाइलहरू सफलतापूर्वक निर्माण गरियो। यसै योगदानका कारण उहाँलाई मिसाइल म्यान अफ इन्डिया भनिन्छ। भारतलाई परमाणु शक्ति राष्ट्र बनाउन सन् 1998 सालमा गरिएको पोखरण 2 परमाणु परीक्षणमा उहाँले मुख्य वैज्ञानिक सल्लाहकार र संयोजकको रूपमा निर्णायक भूमिका खेल्नुभयो। त्यति मात्र नभएर डाक्टर एपीजे अब्दुल कलामले स्वास्थ्य र चिकित्सा क्षेत्रमा पनि निकै योगदान पुर्याएका छन्। डाक्टर बी सोमा राजुसँग मिलेर उहाँले सन् 1997 सालमा अति कम मूल्यको कोरोनरी स्टन्ट अर्थात् हृदयको धमनी खोल्ने प्रविधि विकास गर्नुभयो, जसले गर्दा सर्वसाधारणका लागि मुटुको उपचार सस्तो भएको थियो। र यसरी नै उनले सामाजिक र शिक्षा क्षेत्रमा पनि निकै योगदान पुर्याएका छन्। ग्रामीण क्षेत्रको विकासका लागि सहर सरहको पूर्वाधार र सुविधा अवधारणा उहाँले ल्याउनुभयो। डाक्टर एपीजे अब्दुल कलाम जनताका बीच अत्याधिक लोकप्रिय हुनुहुन्थ्यो, त्यसैले उहाँलाई जनताका राष्ट्रपति भनिन्छ। हवस् त श्रोता, कार्यक्रम कथा सफलताको आजको अङ्क यतिमै पूरा हुँदछ। फेरि अर्को दिन नयाँ विषय लिएर हजुरहरू समक्ष भेट्ने नै छौ। तबसम्मलाई कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा मौद्गसिका रेबिना पनि हजुरहरूबाट आज्ञा चाहन्छौ। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानको 8:46 अनि 55 सेकेन्ड भइरहेछ र अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम।

आजको कार्यक्रम सन्दर्भ अन्तर्गत विषय रहेको छ सेवा संकल्प अभियान र आयुष्मान भारत योजना। आयुष्मान भारत योजना भारत सरकारको एक महत्वाकांक्षी र ठूलो राष्ट्रिय स्वास्थ्य सुरक्षा योजना हो। यसको मुख्य उद्देश्य गरीब, विपन्न र कम्ती आय भएका परिवारहरूलाई निशुल्क र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्नु हो। यस योजना र सेवा संकल्प अभियानका मुख्य पक्षहरू यस प्रकार रहेका छन्। आयुष्मान भारत योजना अन्तर्गत योग्य परिवारहरूलाई प्रति वर्ष रु 5 लाखसम्मको निशुल्क उपचार सुविधा प्रदान गरिन्छ। त्यसरी नै यो अभियान मुख्यतै जनचेतना फैलाउन, योग्य नागरिकहरूलाई आयुष्मान कार्ड वितरण गर्नु र दुर्गम तथा ग्रामीण क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवासँग जोड्न सञ्चालन गरिन्छ।

आयुष्मान कार्डधारी नागरिकहरूले सरकारद्वारा स्वीकृत सरकारी तथा निजी अस्पतालहरूमा कुनै पनि पैसा नतिरी नगदरहित उपचार पाउन सक्छन्। सेवा संकल्प अभियान मार्फत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले घर दैलोमा पुगेर वा विशेष शिविर आयोजना गरी मानिसहरूको पहिचान र आयुष्मान कार्ड बनाउने काम गर्छन्। यस योजना अन्तर्गत विपन्न परिवारका साथै 70 वर्ष वा सोभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरूलाई पनि विशेष स्वास्थ्य सुरक्षाको दायरामा ल्याएको छ। सेवा संकल्प अभियानले आयुष्मान भारतको लाभ कोही पनि निशुल्क उपचारबाट वञ्चित नहोस् भन्ने संकल्पका साथ अन्तिम व्यक्तिसम्म पुर्याउने काम गर्दछ। त भर्खरै श्रोताले कार्यक्रम सन्दर्भ अन्तर्गत सुन्दै हुनुहुन्थ्यो सेवा संकल्प अभियान र आयुष्मान भारत योजनाबारे जानकारी। तब अघिल्लो क्रममा यहाँहरू समक्ष राखिरहेछौ चलचित्र गर्भबाट उदित नारायण अनि श्रेया घोषालको युगल शर्मा यो साङ्गीतिक कोशेली।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआर साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा। अब भने अघिल्लो क्रममा यहाँहरू समक्ष लिएर आएका छौँ विविध हिन्दी चलचित्रका गीतहरू। साथमा जानकारी गराउनेछौँ एकल गायक शान बारे जानकारी।

इंसान को वास्तविक नाम शांतनु मुखर्जी हो। भारतीय सुगम संगीत तथा बॉलीवुड का एक अत्यंत लोकप्रिय प्रतिभाशाली र मीठो स्वर भएका गायक हुन् शान। उनलाई उनको उज्यालो मुस्कान र सुमधुर आवाजका कारण संगीतका गोल्डन बॉय र स्माइलिङ सिंगर भनेर पनि चिनिन्छ। शानको जन्म 30 सेप्टेम्बर सन् 1972 सालमा कोलकाता पश्चिम बङ्गालको एक साङ्गीतिक परिवारमा भएको थियो। उनको बाबु मानस मुखर्जी संगीत निर्देशक थिए भने बहिनी सागरिका पनि गायिका हुन्। उनले आफ्नो साङ्गीतिक यात्रा गैर फिल्मी पप एल्बमहरूबाट सुरु गरेका थिए। उनले आफ्नो बहिनी सागरिकासँग मिलेर गाएको एल्बम नौजवान र उनको निजी एल्बम तन्हा दिल अत्यधिक सफल भए, जसले उनलाई देश विदेशमा पहिचान दिलायो। चलचित्र मेहुनाबाट राखिरहेछौ सोनू निगम अनि श्रेया घोषालको युगल स्वरमा यो प्रथम कोशिली।

गायक सानले हिन्दी, बंगाली, मराठी, असमिया र कयौं नेपाली अन्य क्षेत्रीय भाषाहरूमा हजारौं लोकप्रिय गीतहरू गाएका छन्। उनका केही प्रसिद्ध हिन्दी गीतहरू यस प्रकार रहेका छन्, तन्हा दिल, चान सिफारिस, बेहती हवासा थावो, जब से तेरे नैना। सानले केही नेपाली सुगम संगीत तथा चलचित्रका गीतहरूमा पनि आफ्नो स्वर दिएका छन्। उनको स्पष्ट नेपाली उच्चारण र गायकीलाई नेपाली श्रोताहरूले धेरै रुचाएका छन्। उनले भारतका प्रख्यात साङ्गीतिक सोहरू जस्तै सारेगमप, द भोइस इन्डिया र स्टार भोइस अफ इन्डियाको सफल सञ्चालन र निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले उत्कृष्ट पार्श्व गायनका लागि फिल्मफेयर पुरस्कार, आइफा पुरस्कार लगायत धेरै प्रतिष्ठित सम्मानहरू प्राप्त गरेका छन्।

आफ्नो सुमधुर आवाज र सदाबहार मुस्कानले करोडौं मुटुको धड्कन जित्न सफल कालझै गायक सान्जीवलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले ममता ब्यानर्जीको वामपन्थीसँगको बढ्दो मित्रतामाथि कटाक्ष गर्नुभयो। राष्ट्रिय अन्वेषण अभिकरण एनआईएले हिजो आतंकवादी संगठन जमात उल मुजाहिदीन बांगलादेश जेएमबीसँग सम्बन्धको मामलामा चारजनालाई पक्राउ गरेको छ। एनआईएले पश्चिम बंगालका कैयौं स्थानहरूमा छापामारी गरेको छ। यसमा पूर्व बर्धमान दक्षिण चौबिस परगना र दक्षिण दिनाजपुर जिल्ला समावेश छ। पूर्वी वर्धमानबाट इमाम पीर मोहम्मद शेख दर्जी जम्मून शेख सहरुल पुरकायत र दक्षिण चौबिस फरगना जिल्लाबाट अब्दुल रफीफलाई पक्राउ गरिएको छ। यस वर्षको सुरुमा असममा केही व्यक्तिहरू पक्राउ परेपछि यो छापामारी गरिएको थियो। एनआईएले दक्षिण दिनाजपुर जिल्लाको बंशीहारीको मुन्डेरहार गाउँमा फरार चलिरहेका मुजबिर रहमानको खोजीमा छापामारी गरेको थियो। भारतीय जनता पार्टी दार्जीलिङका सांसद राजु विष्टले पश्चिम बंगाल सरकारले प्राविधिक शिक्षाको पहुँच नभएका महकुमामा नयाँ पोलिटेक्निक संस्थान स्थापना गर्ने निर्णय गरेको बताउनु भएको छ। उहाँले दार्जीलिङ धूपगढ़ी दिनहाटा मेखलीगंज लगायत अन्य महकुमाहरूमा नयाँ पोलिटेक्निक संस्थान स्थापना गरिने जानकारी गराउनु भएको छ। सांसद विष्टले हिजो मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दशकौंदेखि यी क्षेत्रका विद्यार्थी प्राविधिक तथा सिपमूलक शिक्षा हासिल गर्न लामो दूरीको यात्रा गर्न बाध्य हुँदै आएको उल्लेख गर्नुभयो। धेरै परिवारका लागि यात्राको खर्च तथा अन्य व्यवस्थापनका कारण उच्च तथा प्राविधिक शिक्षा हासिल गर्न कठिनाई हुँदै आएको उहाँको भनाइ थियो। कालिम्पोङमा गोर्खाल्याण्ड संग्राम पार्टीले व्यापक पोस्टरिङ गर्दै जीटीएका सभासदहरूले पदबाट राजीनामा दिएर छुट्टै गोर्खाल्याण्ड राज्य निर्माणको मागमा समर्थन जनाउनुपर्ने माग गरेको छ। तिन्दारीको 17 माइल निवासी अनिस माझीले अन्दमान निकोबार कमाण्ड म्याराथन 2026 अन्तर्गत 21 किलोमिटर खुल्ला हाफ म्याराथनमा विजय हासिल गरेका छन्। उनको यस उपलब्धिले तिन्दारीसँगै पहाड़ी क्षेत्रको नाम समेत उज्जवल बनाएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोतालाई एक सूचना, नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 मार्फत भर्ना खुलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि एसटिटिपिएस सिबिएसई आइटी एमएस डट एनआइसी डट इन र कक्षा 11 लागि एसटिटिपिएस डट सिबिएसई आइटी एमएस डट एनआइसी डट इन 11 गई अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

अब हामी हाम्रा श्रोताहरूका निम्ति विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। त प्रथममा स्वीकार्नुहोस् चलचित्र सागरबाट किशोर कुमारको स्वरमा शब्द छ जावेद अख्तरको अनि सङ्गीत रहेको छ आरडी बर्मनको।

0: विविध हिन्दी चलचित्रका गीतहरूपछि अब समय भएको छ 10 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार अलिशा कवासबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज एसियाली खेलकुद 2026 महिला कम्पाउण्ड आर्चरी टीम इभेन्टमा स्वर्ण पदक जितेकोमा तनिपार्थी चिकिता प्रीतिका प्रदीप र ज्योति सुरेखा वेनमलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा राष्ट्रपतिले धनुर्धारीहरूको असाधारण सटीकता, धैर्य र टिमवर्कले देशलाई गौरवान्वित बनाएको बताउनु भएको छ। गृह तथा सहकारिता मन्त्री अमित शाह 3 अक्टोबरमा भोपाल भ्रमणमा रहनुहुनेछ। मुख्यमन्त्री डाक्टर मोहन यादवले हिजो मन्त्रालयमा आयोजित बैठकमा श्री शाहको प्रस्तावित भ्रमणका बारेमा मुख्य सचिव सहित वरिष्ठ अधिकारीहरूसँग छलफल गर्नुभयो। गृहमन्त्री अमित शाहले आज पञ्जाबको भ्रमण गर्नुहुनेछ र जलन्धरमा लागू औषध मुक्त पञ्जाब यात्रालाई झण्डा देखाउनुहुनेछ। उहाँले यस अवसरमा एक सभालाई पनि सम्बोधन गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज विन्सकिनको मिलवाकीमा हुने G20 मन्त्रीहरूको बैठकमा सहभागी हुनुहुनेछ। यो बैठक अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रिरको निमन्त्रणामा आयोजित हुन गइरहेको हो। नागाल्याण्डका पुलिस महानिर्देशक रूपिन शर्माले हिजो चौमुखेदीमा पुलिस परिसरमा ई चलान र ई सुरक्षा पोर्टलको शुरूआत गर्नुभयो। यो पोर्टल चाँडै सम्पूर्ण राज्यमा लागू हुने अपेक्षा गरिएको छ। भारत काजाकिस्तान संयुक्त सैन्य अभ्यास काजिन्द 2026 उद्घाटन समारोह काजाकिस्तानको ओस्केमेनमा आयोजित गरिएको थियो। यो अभ्यासले संयुक्त प्रशिक्षण चरणको शुरूआतलाई चिन्हित गर्दछ। सर्वोच्च अदालतले निजी अस्पतालहरूले क्यान्सरको औषधिमा अत्यधिक नाफा कमाएकोमा चिन्ता व्यक्त गर्दै यसलाई अनुचित भनेको छ र सबै औषधिहरूमा समान 16% मार्जिन दिने वकालत गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 10:02 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ।

समय र परिस्थिति जस्तो सुकै भए पनि आफ्नो लक्ष्यबाट कहिल्यै विचलित नहुनुहोस्। आजको मेहनतले नै भोलिको उज्जवल भविष्यको निर्माण गर्छ।

कार्यक्रम हेलो खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सचिन लोहागन, प्रसारण सहयोगी याङछिन लामा अनि मोदगुसीका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत गर्दछौ। त अब भने कार्यक्रम हेलो खरसाङमा राखिरहेछौ आजको दिनको विशेषता बारे। आज हो अन्तर्राष्ट्रिय अनुवाद दिवस। अन्तर्राष्ट्रिय अनुवाद दिवस हरेक वर्ष सेप्टेम्बर 30 संसारभर मनाइन्छ। यो दिन भाषा अनुवादक र भाषा विज्ञहरूको योगदानको सम्मान गर्न तथा विश्वभर सांस्कृतिक आदान प्रदान र शान्ति कायम गर्न उनीहरूको भूमिकाको कदर गर्न मनाइन्छ। अन्तर्राष्ट्रिय अनुवादक महासंघले सन 1991 यो दिवस मनाउन सुरु गरेको थियो। पछि 24 मे 2017 संयुक्त राष्ट्रिय संघको महासभाले औपचारिक रूपमा सेप्टेम्बर 30 अन्तर्राष्ट्रिय अनुवाद दिवस घोषणा गर्यो। विभिन्न भाषा, संस्कृति र देशहरूबीच आपसी समझदारी, व्यापार र कूटनीतिक सम्बन्ध कायम गर्न अनुवादकहरूको ठूलो भूमिका हुन्छ। लोप हुन लागेका भाषाहरूको जोगाड गर्ने र विभिन्न साहित्यलाई विश्व सामु पुर्याउन अनुवादले पुलको काम गर्दछ। अन्तर्राष्ट्रिय अदालत, स्वास्थ्य क्षेत्र र आपतकालीन अवस्थामा पनि सही सूचना पुर्याउन दोभाषी र अनुवादकहरू अनिवार्य हुन्छन्।

प्रत्येक वर्ष यो दिवस एक विशेष नाराको साथमा मनाइन्छ। सन् 2026 सालको नारा भाषै विविधता र भाषा अधिकार तय गरिएको छ, जसले अनुवाद र भाषै समावेशितालाई बढावा दिन्छ।

यसरी नै आजको दिनको अर्को विशेषता रहेको छ अन्तर्राष्ट्रिय पोडकास्ट दिवस। अन्तर्राष्ट्रिय पोडकास्ट दिवस हरेक वर्ष सेप्टेम्बर 30 यानि कि आज मनाइने गरिन्छ। यो दिन पोडकास्टिङको प्रविधि, पोडकास्टहरू र विश्वभरका श्रोताहरू बीचको सम्बन्धलाई उत्सवका रूपमा मनाउने अवसर हो। यो दिवसको सुरुवात सन् 2014 सालमा अमेरिकाका स्टिभ ली र उनका छोरा डेव लीले गरेका थिए। पहिलो वर्ष यसलाई नेसनल पोडकास्ट डे भनेर मनाए पनि पछि विश्वव्यापी सहभागिता र लोकप्रियतालाई ध्यानमा राखेर यसको नाम अन्तर्राष्ट्रिय पोडकास्ट दिवस राखियो। पोडकास्टले शिक्षा, प्रविधि, स्वास्थ्य, मनोरञ्जन, कथा, कहानी र राजनीति जस्ता विविध विषयमा खुल्ला रूपमा बहस गर्ने मञ्च प्रदान गर्दछ। संसारभरका विभिन्न भाषा, संस्कृति र विचारका मानिसहरूलाई एकै ठाउँमा जोड्न पोडकास्टले ठूलो भूमिका खेलेको छ।

पछिल्ला केही वर्षहरूमा पोडकास्टिङ संस्कृति द्रुत गतिमा फस्टाइरहेको छ। युवा पुस्ता माझ कुराकानी, अन्तर्वार्ता, उद्यमशीलता र जीवनशैली सम्बन्धी पोडकास्टहरू अत्यधिक लोकप्रिय हुँदै गएका छन्।

27 28 का लागि कक्षा 9 र 11 मा ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 मार्फत भर्न खुलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 का लागि https://cbseitms.nic.in र कक्षा 11 का लागि https://cbseitms.nic.in मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 मा सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्न अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

कार्यक्रम हेलो खरसाङ अन्तर्गत अब यहाँहरू समक्ष राखिरहेछौ केही रोचक तथ्य। अस्ट्रेलियामा रहेको लेक हिलियरको पानीको रंग पूर्ण रूपमा गुलाबी छ। पानीलाई गिलास वा भाँडोमा निकालेर पनि यसको रंग गुलाबी नै रहन्छ, जुन त्यहाँ रहेका विशेष प्रकारका लेउ र ब्याक्टेरियाका कारण भएको हो।

प्रशान्त महासागरमा रहेको मारियाना ट्रेन्चको च्यालेन्जर डिप संसारको सबैभन्दा गहिरो भाग हो। यसको गहिराई करिब 11,000 मिटर छ, जुन सगरमाथालाई त्यहाँ डुबाउँदा पनि माथि 2 किलोमिटर पानी बाँकी रहन्छ।

श्रोतालाई विविध रोचक जानकारी अनि साङ्गीतिक कोसिलीहरू सुनाउँदा सुनाउँदै कार्यक्रम हलो खरसाङको निर्धारित समय सकिसकेको छ। हजुरहरूको दिन शुभ रहोस् भन्दै कार्यक्रम हलो खरसाङबाट म उद्घोषिका रेबिना पनि आज्ञा चाहन्छु। नमस्कार।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा, साथै हामीलाई सुन्न सक्नुहुनेछ दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्युज अन एयर एप अनि ओटिटी वेब प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भयो। आज पनि श्रोताहरू समक्ष उपस्थित भएका छौँ कार्यक्रम सरकार लिएर। आजको विषय छ अनुवाद हृदय र संस्कृतिहरू जोडिने पुल। तबसम्मलाई सुन्दै गर्नुहोस् यो साङ्गीतिक कोसिली।

श्रोताबिन, मानव समाज विभिन्न भाषा, जाति, धर्म र संस्कृतिले बनेको सुन्दर संसार हो। विश्वका मानिसहरूको भाषा र जीवनशैली भिन्न भए पनि उनीहरूको हृदयमा रहेका भावना धेरै हदसम्म समान हुन्छन्। वास्तवमा प्रेम, सम्मान, मित्रता, दुःख, खुसी, सहयोग र मानवताको भावना सबै मानिसमा हुन्छ। तर बेग्लै भाषाको कारण कहिलेकाहीँ यी भाषाहरू एक अर्कासम्म पुग्न कठिन हुन्छ। यस्तो अवस्थामा अनुवाद एउटा महत्त्वपूर्ण पुलको रूपमा अगाडि आउँदछ। अनुवादले केवल शब्दलाई एउटा भाषाबाट अर्को भाषामा परिवर्तन गर्दैन, यसले मानिसको भावना, विचार, संस्कृति र अनुभवलाई पनि एउटा हृदयबाट अर्को हृदयसम्म पुर्याउँदछ। तपाईँहरूलाई पनि यो विदितै भएको कुरा हो, अनुवाद मानव सभ्यताको विकाससँगै विकसित हुँदै आएको महत्त्वपूर्ण माध्यम हो। एउटा भाषामा लेखिएको ज्ञान, साहित्य, संस्कृति, इतिहास अर्को भाषाका मानिससम्म पुर्याउन

हृदय र संस्कृति बीचको सम्बन्ध निकै गहिरो हुन्छ। संस्कृति मानिसको पहिचान हो भने हृदय उसको भावना र संवेदनाको केन्द्र हो। कुनै पनि संस्कृतिलाई केवल बाहिरी वेशभूषा, खानपान, चाडपर्वबाट मात्र बुझ्न सकिँदैन। त्यस संस्कृतिभित्र रहेका भावना, मूल्य, परम्परा र जीवन दर्शनलाई बुझ्न आवश्यक हुन्छ। राम्रो अनुवादले यही गहिरो भावना, मूल्य, परम्परा र जीवनशैलीलाई अर्को भाषामा जीवित राख्ने प्रयास गर्छ। प्रत्येक भाषा र संस्कृतिले आफ्नै इतिहास, परम्परा र जीवनशैली बोकेको हुन्छ। जब हामी एक अर्काको भाषा, साहित्य र संस्कृति बुझ्छौँ तब हामी बिचको दूरी घट्छ। उदाहरणको निम्ति बङ्गला साहित्य संस्कृति नेपाली भाषामा अनुवाद हुँदा नेपाली भाषाका पाठकले बङ्गला समाजको भावना, परम्परा, संस्कृति बुझिने अवसर पाउँदछन्। त्यसरी नै नेपाली साहित्य संस्कृति बङ्गला भाषामा अनुवाद हुँदा बङ्गाली भाषीहरूले नेपाली साहित्य, नेपाली संस्कृति जान्ने बुझ्ने मौका पाउँदछ। यसरी अनुवादले भाषाबीच मात्र होइन मानिसका हृदयबीच पनि सम्बन्ध स्थापित गर्दछ।

भनिन्छ साहित्य संस्कृतिको ऐना हो। कविता, कथा, उपन्यास, गीत र नाटकमा कुनै समाजको जीवन, दुःख, खुसी, सङ्घर्ष, प्रेम र सपना अभिव्यक्त हुन्छ। जब साहित्य संस्कृति अनुवाद हुन्छ तब एउटा समाजको अनुभव अरूको समाजमा पुग्दछ। यसले मानिसहरूलाई हामी भिन्नै भए तापनि हाम्रो भावना समान रहेछ भन्ने अनुभूति गराउँछ। यही अनुभूति संस्कृतिहरू जोडिने बलियो आधार हो। अनुवाद गर्दा शब्दको मात्र अर्थ बुझ्न पर्याप्त हुँदैन, शब्दसित जोडिएको भावना, सन्दर्भ र संस्कृतिहरू अर्थ पनि बुझ्नुपर्छ। कुनै भाषाको एउटा शब्दले बोकेको भाषा अर्को भाषासित मेल नहुन पनि सक्छ। त्यसैले अनुवादकले भाषा मात्र होइन सम्बन्धित समाजको संस्कृति र परम्परा पनि बुझ्नुपर्छ। यसरी गरेको अनुवादले पाठकको हृदयसम्म मूल भावनालाई पुर्याउन सक्छ।

श्रोताबिन निष्कर्षमा के भन्न सकिन्छ भने अनुवाद केवल भाषाको रूपान्तर होइन, यो हृदयदेखि हृदय जोडिने माध्यम हो जसले अन्य समुदायको भावना बुझ्न, अर्को समाजको जीवन संस्कृति जान्न, संस्कृतिलाई सम्मान गर्न सिकाउँछ। भाषा बेग्लै भए पनि मानवता एउटै हो भन्ने सन्देश अनुवादले दिन्छ। त्यसैले अनुवादलाई संस्कृतिहरू जोडिने पुलको रूपमा हेर्न सकिन्छ। जहाँ भाषा भिन्न हुन्छ त्यहाँ अनुवादले संवादको बाटो खुल्छ। जहाँ संस्कृति अलग हुन्छ त्यहाँ अनुवादले समझदारीलाई बढाउँछ। अनि जहाँ हृदय टाढा हुन्छ त्यहाँ अनुवादले आत्मीयताको पुल बनाउँदछ। भाषाले विचार जोड्छ, अनुवादले संस्कृति जोड्छ, अनि मानवताको हृदय जोड्छ। यही भावनाले हामीलाई विविधताबीच एकता, संस्कृतिबीच आत्मीयता कायम गर्ने प्रेरणा दिन्छ।

বাজে গো সদাই কথার ফুলে সুরের ভ্রমর যেথায় মিলে।

अब सुन्नुहोस् जोएल थी फ्लेमबाट किशोर कुमारको स्वरमा यहाँहरूको अनुरोधमा जतुका किसनपुरबाट आलम दिलकस, सपना नाच, रिजवान राही, इमरान राजा, आलम शेख, सपना आलम, चाँदनी नाच, सिरजपुर गणेशपुरबाट वकिल राही, फिरोज आलम, नाच प्रवीण, हर्ष बाबु, सेक्टर आठ कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनि अनुश्री सेन, महादेव पासबाट मीरा सिमरन अनि योगेश कुमार राजवान्डे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उषा देवी डोमिन। त स्वीकार्नुहोस् यो कार्यक्रमको अघिल्लो गीत।

इन्दिरा बिहार रायगढबाट अक्रम नुर्जा, डब्लु नुर्जा, सहिद नुर्जा, वसिम नुर्जा, वलिउल्ला नुर्जा, जेल रोड रायगढबाट रेशमा तिवारी, सोनम तिवारी, आदित्य तिवारी, बिहारी कोलोनी मा समुद्रबाट वलिउल्ला फकीर, डब्लु उल्ला फकीर अनि परविन अस्टन फकीर, छत्तिसगढ तन्तरेकीबाट भगवत शर्मा, लेवाईबाट गुलाबदास मणिकुमारी, लस्कुरबाट विश्वनाथ साहु। यहाँहरू सबै सुन्न चाहनुहुन्छ गाइड फ्लेमबाट मोहम्मद रफीको स्वरलाई।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फार्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँहरूको अनुरोधमा। यसै क्रममा सुन्नुहोस् लता मङ्गेशकरको स्वरमा घर फिल्मबाट यहाँहरूको अनुरोधमा। कोटमा नारायणपुर बाबापट्टि बल्ल्याबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई। दुबिया नोभादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई अनि प्रज्वल राई। शेरपुर कला गाजीपुरबाट अवशेष राई, श्रीमती प्रीति राई अनि नवनीत राई।

मैयापुर मनिहारीबाट अफ्ताब आशिक, सिन्दुर दिलकस, रुक्साना बेगम, फिरदोस आलम, अफरत आलम, गुलजार आलम, मोहम्मद नसिम प्रेमी, मोहम्मद वसिम, मोहम्मद साहिल, गङ्गाझिल सुरामबाट मोहम्मद हुमायूँ मस्कुरा, आशुतोष कुमार, राजकुमार अनि टुनु सिंह। यहाँहरू सबै सुन्न चाहनुहुन्छ तिसरा मन्जे फिल्मबाट आशा भोसलेको स्वरलाई।

नौसेनाले यस वर्ष आफ्नो फ्लिटमा रेकर्ड 18 युद्धपोतहरू समावेश गर्नेछ, जुन इतिहासमा एक वर्षको सबैभन्दा ठूलो सैन्य बल विस्तार हो। रक्षा मन्त्री राजनाथ सिंहले 2026 भारतीय नौसेनाको लागि ऐतिहासिक वर्ष भनेर वर्णन गर्नुभयो। यस वर्ष 18 युद्धपोतहरू समावेश गर्ने वा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज पंजाबमा लागू पदार्थ मुक्त पंजाब यात्रालाई झण्डा देखाउनुहुनेछ। जम्मू कश्मीरमा सुरक्षा बलहरूले बडगाम जिल्लामा एक आतंकवादीलाई मारेका छन्। पंजाब पुलिसले अमृतसर जिल्लामा दुई अपरेशनमा 8 जनालाई पक्राउ गरेको छ। पुलिसले उनीहरूबाट AK-47, AK-56 राइफल, 13 पिस्तोल, कारतुस र 13 किलोग्राम भन्दा बढी हिरोइन जफत गरेको छ। निर्वाचन आयोगले मतदाता सूचीमा अधिकतम युवाहरूको नामाङ्कन सुनिश्चित गर्न दिल्लीका कलेज र विश्वविद्यालयहरूमा विशेष शिविरहरू स्थापना गरेको छ। शिविरहरू आज पनि जारी रहनेछ। कृषि मन्त्री शिवराज सिंह चौहानले किसानहरूलाई उनीहरूको उत्पादनको उचित मूल्य प्राप्त गर्न सरकार बहुआयामिक रणनीतिमा काम गरिरहेको बताउनुभयो। संस्कृति तथा पर्यटन मन्त्री जितेन्द्र सिंह शेखावतले ललित कला अकादमीद्वारा आयोजित 65 राष्ट्रिय कला प्रदर्शनीमा 20 पुरस्कार विजेता कलाकारहरूलाई सम्मान गर्नुभयो। सूचना तथा प्रसारण राज्य मन्त्री डाक्टर एल मुरुगनले युवा सृजनाकर्ताहरूलाई नवप्रवर्तन र सशक्तिकरणका लागि कृत्रिम बुद्धिमत्ता प्रयोग गर्न आह्वान गर्नुभयो। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयले स्वच्छता ही सेवा 2026 अभियानको एक भागको रूपमा आज नयाँ दिल्लीमा सफाई मित्र सुरक्षा र सम्मान शिविर आयोजना गर्दैछ। भारतले आणविक हतियार मुक्त विश्व प्राप्त गर्ने र सबै आणविक हतियारहरू उन्मूलन गर्ने आफ्नो प्रतिबद्धता दोहोरायो। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 बजेमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Rimbo,

Yang

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवासबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सरकारले यात्री वाहनहरूका लागि नयाँ कर्पोरेट एभरेज फ्युल इकोनोमी क्याफे नियम अधिसूचित गरेको छ। वित्त मन्त्री निर्मला सीतारमणले व्यापारिक संघलाई भारतसित व्यापार र लगानी साझेदारीको सक्रिय रूपमा सम्भावनाहरू खोज्न आग्रह गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ। नेपालमा लगातार वर्षाको कारण उत्तरी बिहारमा बाढीको स्थिति भयावह बनेको छ। 200 भन्दा बढी गाउँ प्रभावित छन् र जापान एसियाली खेलहरूमा भारतले आज तीरन्दाजीमा 3 र निशानेबाजीमा 1 स्वर्ण सहित कुल 4 स्वर्ण पदक जितेको छ। अब समाचार विस्तारसित। सरकारले यात्री वाहनहरूका लागि नयाँ कर्पोरेट एभरेज फ्युल इकोनोमी क्याफे नियम अधिसूचित गरेको छ। यो कम्पनीद्वारा निर्मित सबै यात्री वाहनहरूको औसत इन्धन खपत र दक्षताको लागि एक मानक हो। यी नयाँ नियमहरू विद्यमान कर्पोरेट एभरेज फ्युल इकोनोमीको स्थान लिनेछ। नयाँ नियमहरू आगामी वर्ष 1 अप्रेलदेखि लागू हुनेछन् र मार्च 31, 2032 प्रभावी रहनेछन्।
2: ऊर्जा मंत्रालय के अनुसार CAFE मानकों के तहत हर वर्ष ईंधन दक्षता के लक्ष्य को और कड़ा किया जाएगा। ईंधन खपत का मानक 2027-28 में 3.9 लीटर प्रति 100 किलोमीटर से घटाकर 2031

0: 2032 में 3.32 लीटर प्रति 100 किलोमीटर किया जाएगा, यानी इस अवधि में ईंधन दक्षता में लगभग 16% से अधिक सुधार होगा। ये नियम भारत में बिक्री के लिए बनाए या आयात किए जाने वाले नए यात्री वाहनों पर लागू होंगे। ये ऑटोमोबाइल उद्योग के लिए अधिक विनियामक स्पष्टता और स्थिर नीतिगत ढांचा प्रदान करेंगे। इससे तकनीकी नवाचार को बढ़ावा मिलेगा। अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: वित्त मंत्री निर्मला सीतारमण ले कतर व्यापारिक संघलाई भारतसँग व्यापार र लगानी साझेदारीका लागि अवसरहरू सक्रिय रूपमा खोजी गर्न र द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो। बातचीतको क्रममा वित्त मन्त्रीले दुवै देशमा उद्यमान आर्थिक अवसरहरूको बारेमा छलफल गर्नुभयो। दोहामा कतर व्यापारिक संघको बिजनेस राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उहाँले भारतको बलियो आर्थिक वृद्धि, बढ्दो लगानी र आर्थिक वर्ष 2025-26 $94.5 अरब भन्दा बढ़ीको रेकर्ड कुल विदेशी प्रत्यक्ष लगानीको उल्लेख गर्नुभयो। उहाँले जापान क्रेडिट रेटिङद्वारा भारतको दीर्घकालीन मूल्याङ्कनको हालैको स्तरोन्नतिको पनि उल्लेख गर्नुभयो। वित्त मन्त्रीले भारतले कतरसँग व्यापार र लगानी बढाउन ठूलो महत्व दिएको बताउनुभयो र फेब्रुअरी 2025 कतरका अमीरको राजकीय भ्रमणको क्रममा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा उकास्ने कुरा पनि उल्लेख गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ। अमेरिकामा नेशनल एसोसिएसन अफ म्यानुफ्याक्चरर्सद्वारा आयोजित गोलमेज सम्मेलनलाई सम्बोधन गर्दै श्री गोयलले भारतको बढ्दो औद्योगिक आधार र दक्ष कार्यबललाई प्रकाश पार्नुभयो। उहाँले अमेरिकी कम्पनीहरूलाई भारतमा लगानी बढाउन, भारतीय साना तथा मध्यम उद्यमहरूसँग साझेदारी गर्न र उन्नत उत्पादनमा संयुक्त रूपमा लगानी गर्न आग्रह गर्नुभयो। श्री गोयलले यस्तो सहयोगले बलियो आपूर्ति श्रृङ्खला निर्माण गर्न र भारतीय र अमेरिकी अर्थतन्त्रका लागि नयाँ अवसरहरू सृजना गर्न मद्दत गर्ने बताउनुभयो। भारतीय कमाण्डर सम्मेलन नयाँ दिल्लीमा भइरहेको छ। यसमा नौसेनाका वरिष्ठ नेतृत्वका साथ थलसेना प्रमुख र प्रमुख रक्षा अध्यक्ष उपस्थित छन्। नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथनले समुद्री सुरक्षा वातावरण र भारतीय नौसेनाको परिचालन स्थितिको समीक्षा गर्नुभयो। प्रमुख रक्षा अध्यक्ष जनरल एनएस राजा सुब्रमणीले नौसेनालाई देशको रणनीतिक क्षमता बढाउने एक महत्वपूर्ण शक्ति बताउनुभयो। उहाँले तकनिकलाई अपनाउने, आत्मनिर्भरता र भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने दिशामा नौसेनाको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले भविष्यका चुनौतीहरूको सामना गर्न तीन सेवाहरूबीच राम्रो संयुक्त र एकीकरणमा जोड़ दिनुभयो। यसै क्रममा सेना प्रमुख जनरल धीरज सेठले पनि नौसेना कमाण्डरहरूका साथ वर्तमान सुरक्षा वातावरण र उदयमान सुरक्षा चुनौतीहरूबारे आफ्नो विचार साझा गर्नुभयो। कमाण्डर सम्मेलनमा अपरेशन, सैन्य उपकरण, रसद, मानव संसाधन, प्रशिक्षण, सशस्त्र बलको विकास र नयाँ प्रविधिको समावेशसित सम्बन्धित मुद्दाहरूमा विस्तृत छलफल गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ। सेवा र सुशासनको यसै दृष्टिले प्रेरित भएर केन्द्र सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पण मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृंखलामा हामीले चर्चा गरिरहेका छौं जल सुधारको क्षेत्रमा मोदी सरकारको एउटा अर्को महत्वपूर्ण उपलब्धि बारे।
2: गुजरात दशकौंसम्म पटक पटक खडेरी अनि भीषण जल संकटको त्रासदी झेलिरहेको थियो। यस परिस्थितिलाई परिवर्तन गर्दै गुजरातका तत्कालीन मुख्यमन्त्री छँदा श्री नरेन्द्र मोदीजीले जल प्रबन्धनलाई एउटा स्थायी व्यवस्थाको रूपमा स्थापित गर्नुभयो। चेक ड्याम, खेत तालाब, रिचार्ज वेल अनि नहरहरूको एक विशाल नेटवर्कको योजना तयार गर्नुभयो। सुजलाम सुफलाम जस्तो दूरगामी पहलको माध्यमले बाढीको बेला आउने अधिक जललाई 332 किलोमिटर भन्दा अधिक लामो नहरहरूको माध्यमले उत्तरी गुजरातको सैकडौँ गाउँहरूसम्म पुर्याउने काम गर्नुभयो। साथै ऐतिहासिक सौनी योजना

0: द्वारा नर्मदा नदी को पानीलाई सौराष्ट्र का जलाशयहरूसम्म पुर्याएर 10 लाख एकड़ भन्दा अधिक भूमिलाई सिंचाई सुविधासित जोड़ने काम गर्नुभयो। राज्यभरि 1.85 लाख अधिक चेक डैम बनाइएको छ। जल संकटबाट जल सुरक्षा को यस अभूतपूर्व यात्रालाई स्मरण गर्दै प्रधानमंत्री नरेंद्र मोदी भन्नुहुन्छ,
1: मैंने दशकों से लटके पड़े सरदार सरोवर डैम का काम पूरा करवाया। गुजरात में सौनी योजना शुरू हुई, जहां पानी की अधिकता थी वहां से पानी जल संकट वाले इलाकों में पहुंचाया गया। आज गुजरात में हुए प्रयासों के परिणाम सारी दुनिया के सामने हैं।
0: जल सुरक्षा को यह विस्तृत तन्त्रले राज्यका लाखौं किसानहरूको जीवनमा स्थायित्व अनि आर्थिक समृद्धिको सञ्चार गरेको छ। सौनी योजनाले आफ्नो जीवन र खेतीमा आएको सकारात्मक परिवर्तनको उल्लेख गर्दै अमरेली जिल्लाकी एक महिला किसान लाभु बेन सरोला भन्छिन्,
2: सौनी योजना के आने से हमारे गांव में नहर आई। पानी का इस्तेमाल करके मैंने मूंगफली और कपास जैसी फसलों का उत्पादन बढ़ाया है और कमजोर सालों में भी हमने अपनी रोजी रोटी कमा सकते हैं। इसीलिए हम गुजरात सरकार और केंद्र सरकार का आभार व्यक्त करते हैं।
0: आज गुजरातको यो दूरदर्शी जल प्रबन्धन मोडल सारा देशका लागि जल संरक्षण, कृषि समृद्धि अनि सतत विकासको एउटा राम्रो उदाहरण बनेको छ। अपर्णा खुण्डका साथ म अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
3: नेपालको गण्डक बेसिन र बिहारमा निरन्तर वर्षाका कारण गण्डक नदीको पानीको स्तर रेकर्ड स्तरमा पुगेपछि उत्तरी बिहारमा बाढीको अवस्था बिग्रिएको छ। धेरै स्थानहरूमा तटबन्ध भत्किएपछि जलस्रोत विभागका इन्जिनियरहरू र कामदारहरू बाढी सुरक्षा कार्यमा निरन्तर संलग्न छन्। जापान एसियाली खेलहरूमा भारतले आज तीरन्दाजीमा 3 र निशानेबाजीमा 1 स्वर्ण सहित कुल 4 स्वर्ण पदक जितेको छ। तीरन्दाजीमा साहिल जाधव, कुशल दलाल र गणेश मणिरत्नमको पुरुष कम्पाउण्ड टीमले फाइनलमा चीनलाई पराजित गरी स्वर्ण पदक आफ्नो नाम गरे। पदक तालिकामा भारत 10 स्वर्ण, 21 रजत र 28 काँस्य सहित कुल 59 पदकहरूका साथ सातौं स्थानमा पुगेको छ। यो समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। सरकारले यात्री वाहनहरूका लागि नयाँ कर्पोरेट एभरेज फ्युल इकोनोमी क्याफे नियम अधिसूचित गरेको छ। वित्त मन्त्री निर्मला सीतारमणले व्यापारिक संघलाई भारतसित व्यापार र लगानी साझेदारीको सक्रिय रूपमा सम्भावनाहरू खोज्न आग्रह गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ। नेपालमा लगातार वर्षाको कारण उत्तरी बिहारमा बाढीको स्थिति भयावह बनेको छ। 200 भन्दा बढी गाउँ प्रभावित छन् र जापान एसियाली खेलहरूमा भारतले आज तीरन्दाजीमा 3 र निशानेबाजीमा 1 स्वर्ण सहित कुल 4 स्वर्ण पदक जितेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 मा फेरि उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अहिले श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सङ्गीत अध्यम लेप्चाको स्वरमा लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ मानव अन्तरिक्ष उडान स्टार्टअप र नयाँ अन्तरिक्ष इको सिस्टममा केन्द्रित भारत फ्रान्स अन्तरिक्ष सहयोग नयाँ चरणमा प्रवेश। आलेख विदेश सेवा डेस्क आकाशवाणी। भारत फ्रान्स अन्तरिक्ष सहयोग 1960 दशकको प्रारम्भिक ध्वनि रकेट प्रयोगहरूबाट संयुक्त उपग्रह मिशनहरू प्रक्षेपण यान प्रविधिहरू मानव अन्तरिक्ष उडान र उदयमान अन्तरिक्ष अनुप्रयोगहरू समावेश गर्ने व्यापक र विस्तारित साझेदारीमा विकसित भएको छ। दुई देशहरू बीचको लामो समयदेखिको सम्बन्धले अब सरकारहरू अनुसन्धान संस्थानहरू उद्योगहरू र स्टार्टअपहरूलाई एक साथ ल्याएर ठूलो इकोसिस्टम निर्माण गर्ने अवसर प्रदान गर्दछ जसमा द्रुत रूपमा विस्तार भइरहेको अन्तरिक्ष क्षेत्रमा गहिरो संलग्नता पनि समावेश छ। फ्रान्सका उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्स्टाइजको नेतृत्वमा एक उच्चस्तरीय फ्रान्सेली प्रतिनिधिमण्डलले 28 सितम्बरमा नयाँ दिल्लीमा विज्ञान र प्रविधि र पृथ्वी विज्ञान र पेन्सन आणविक ऊर्जा र अन्तरिक्ष राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहसँग भेट गर्यो। बैठकमा अन्तरिक्ष शिखर सम्मेलन भारत फ्रान्स नवीनता वर्ष 2026 र अन्तरिक्ष सीईएफआईबीआरए र ब्लू इकोनोमी सहित वैज्ञानिक र प्राविधिक सहयोगका प्राथमिकताहरू समेटिएका थिए। डाक्टर जितेन्द्र सिंह भन्नुभयो प्रतिनिधिमण्डलको व्यापकताले नै विभिन्न विज्ञान क्षेत्रहरूमा भारत फ्रान्स सहयोगको व्यापक प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। डाक्टर जितेन्द्र सिंहले अझ भन्नुभयो भारत फ्रान्स अन्तरिक्ष सहयोग दुई देशका आआफ्नो अन्तरिक्ष एजेन्सीहरू जतिकै पुरानो छ त्यस्तै साझेदारी 1960 दशकमा ध्वनि रकेट प्रयोगदेखि वर्तमान मानव अन्तरिक्ष उडानसम्म अगाडि बढ़िरहेको छ। उहाँले इसरो र सीएनईएसद्वारा संयुक्त रूपमा निर्मित मेगा ट्रपिक्स र सरल र प्रक्षेपण वाहन इन्जिन विकासमा सहयोगलाई यस स्थायी साझेदारीको माइल स्टोनको रूपमा उल्लेख गर्नुभयो। उहाँले तेस्रो संयुक्त उपग्रह तृष्णाको प्राप्ति राम्रोसँग अघि बढ़िरहेको बताउनुभयो र उपभोग्य वस्तुहरूको आपूर्ति र फ्लाइट सर्जनहरूको प्रशिक्षण सहित भारतको गगनयान कार्यक्रममा सीएनईएस सहयोगको पनि प्रशंसा गर्नुभयो। भारतीय र फ्रान्सेली टोलीले मानव अन्तरिक्ष उडानको सम्बन्धमा माइक्रोग्राभिटी अनुसन्धान र प्याराबोलिक उडानहरूमा पनि छलफल शुरू गरेका छन्। मन्त्रीले भन्नुभयो भारतको अन्तरिक्ष क्षेत्रको चलिरहेको परिवर्तनले दुई देशहरूका लागि सरकारी संस्थाहरू र स्थापित एजेन्सीहरूभन्दा बाहिर सहयोग विस्तार गर्न नयाँ सम्भावनाहरू सृजना गरेको छ। भारतको अन्तरिक्ष क्षेत्र सुधार निजी इकोसिस्टमको विकासको उल्लेख गर्दै उहाँले भन्नुभयो 400 भन्दा बढी भारतीय अन्तरिक्ष स्टार्टअपहरू अहिले रकेट निर्माण उपग्रह निर्माण र अन्तरिक्ष अनुप्रयोगहरू जस्ता क्षेत्रहरूमा संलग्न छन्। उहाँले अझ भन्नुभयो भारत फ्रान्स सहयोगको अर्को चरणले सरकारी संस्थाहरू उद्योगहरू र स्टार्टअपहरूलाई एक ठूलो इकोसिस्टम र व्यापक संसाधन पुल सृजना गर्न दुवै पक्षका सरकारी संस्थाहरू उद्योगहरू र स्टार्टअपहरूलाई एकसाथ ल्याउन सक्छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो यस वर्ष फेब्रुअरीमा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपतिद्वारा उद्घाटन गरिएको भारत फ्रान्स इयर अफ इनोभेसन 2026 नवीनता र उदयमान प्रविधिहरूमा साझेदारीलाई अगाडि बढाउन महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ। नील अर्थव्यवस्थाको सन्दर्भमा डाक्टर जितेन्द्र सिंहले महासागर विज्ञान र भारतको गहिरो महासागर मिशनमा सहयोगको सम्भावनाको बारेमा पनि कुरा गर्नुभयो जसले गहिरो महासागरको विशाल वैज्ञानिक र संस्थान क्षमताको अन्वेषण गर्न खोज्छ। प्रोफेसर फिलिप ब्याप्स्टाइजले भन्नुभयो फ्रान्सले विज्ञान प्रविधि र अन्तरिक्षमा साझेदारीलाई अगाडि बढाउने भारतको दृष्टिकोणलाई साझा गर्दछ र यी क्षेत्रहरूमा सहयोग विस्तार गर्न बलियो चासो व्यक्त गर्दछ वहाँले तृष्णाले भारत र फ्रान्सले मिलेर हासिल गर्न सकिने बलियो उदाहरणको रूपमा वर्णन गर्नुभयो र मानव अन्तरिक्ष उडान अन्तरिक्ष यात्री स्वास्थ्य माइक्रोग्राभिटी अनुसन्धान र प्याराबोलिक उडानहरूमा ठूलो सहयोगको स्वागत गर्नुभयो
0: समय अपराह्नको 3 बज्यो श्रोताहरूलाई अब सुनाइरहेछौँ विविध हिन्दी फिल्मका गीतहरू प्रथममा सुन्नुहोस् पद्मवत फिल्मबाट शिवम पाठक अनि साथीहरूको स्वरलाई

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। त्रिपुराका परिवहन मन्त्री सुशान्त चौधरीले सड़क दुर्घटनामा पर्ने पीड़ितहरूको जीवन बचाउन अगाडि आउनेहरूको मानवीय भावना समाजको लागि प्रेरणापद रहेको अगरतलामा यातायात विभागद्वारा आयोजित राहबीर कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभयो। कार्यक्रममा सड़क दुर्घटना पीड़ितहरूलाई समयमै अस्पताल पुर्याउन र उनीहरूको जीवन बचाउन मदत गर्ने 8 राहबीरलाई 25,000 रूपियाँ नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो। नागाल्याण्डका पुलिस महानिदेशक रूपिन शर्माले हिज चुमौ केडीमा पुलिस परिसरमा ई चलान र ई सुरक्षा पोर्टलको शुभारम्भ गर्नुभयो। यो पोर्टल सारै राज्यभर लागू हुने अपेक्षा गरिएको छ। यस अवसरमा बोल्नुहुँदै महानिदेशकले भन्नुभयो, ई चलान प्रणालीले नागाल्याण्ड पुलिसद्वारा ट्राफिक नियमहरूको कार्यान्वयनमा पारदर्शिता र दक्षतालाई बढ़ावा दिनेछ। यस दर्ता प्रणालीले पुलिसलाई तुरन्तै अपराधी र फरार व्यक्तिको पहिचान गर्न मद्दत गर्नेछ र राज्यभर सुरक्षा र प्रमाणीकरण संयन्त्रलाई सुदृढ बनाउने शर्माले बताउनुभयो। अरुणाचल प्रदेशका गृहमन्त्री मामा नातुङले असम अरुणाचल प्रदेश अन्तर्राज्यीय सीमा र दुई राज्यका 12 क्षेत्रीय समितिहरूद्वारा संयुक्त क्षेत्रीय भ्रमणको प्रगतिको समीक्षा गर्न बैठकको अध्यक्षता गर्नुभयो। हिज भएको बैठकमा गृहमन्त्री मामा नातुङले सबै समिति अध्यक्षहरूलाई

0: मात्र पारस्परिक समझदारीको भावनामा आफ्ना असम समकक्षीहरूसँग नजिकको समन्वयमा क्षेत्रीय भ्रमणहरू तीव्र पार्न आग्रह गर्नुभयो। उहाँले अन्तर्राज्य सीमामा शान्ति सद्भाव र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ पार्न प्रारम्भिक मैत्रीपूर्ण र पारस्परिक रूपमा स्वीकार्य समाधानको लागि निरन्तर सहयोग र रचनात्मक राजनीतिक सहमतिको आवश्यकतामाथि जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 बोगीबिल पुलको उद्घाटन गर्नुभएको थियो, जसले आसाममा यातायातको लागि नयाँ शुरूआतको संकेत गर्यो। बोगीबिल पुलले ब्रह्मपुत्र नदीको उत्तरी किनारमा अवस्थित धेमाजी जिल्लालाई दक्षिण किनारमा अवस्थित डिब्रुगढसँग जोड्छ। पुलले दुई क्षेत्रहरू बीचको यातायात र सार्वजनिक आवागमनलाई सहज बनाएको छ। मिजोरमका मुख्यमन्त्री तथा जोरम जनआन्दोलनका अध्यक्ष लाल दोहोमाले आफ्नो सरकार राज्यमा भ्रष्टाचार मुक्त र पारदर्शी प्रशासन स्थापना गर्न काम गरिरहेको बताउनुभयो। हिजो आइजोलमा भएको जोरम जनआन्दोलनको साधारण सभालाई सम्बोधन गर्नुहुँदै श्री लाल दोहोमाले सरकारले चालेका धेरै कदमहरूको रूपरेखा प्रस्तुत गर्नुभयो। यसमा सरकारी पदहरूमा पारदर्शी भर्ती, सरकारी कामको कडा निगरानी, राशन वितरण प्रणालीमा सुधार, जग्गा अभिलेख र पेन्सनसँग सम्बन्धित अनियमितताहरू विरूद्ध कारवाही समावेश छ। उहाँले भन्नुभयो, उहाँको सरकारले सत्ता सम्हालेको 20 दिनभित्र केन्द्रीय अनुसन्धान ब्युरोलाई सामान्य सहमति प्रदान गरेको छ। यसबाहेक सरकारी परियोजनाहरूको अनुगमन गर्न राज्य परियोजना अनुगमन समिति गठन गरेको छ। श्री लाल दोहोमाले लागू औषध विरूद्धको लडाईँमा मिजोरम अग्रणी राज्यहरूमध्ये एकको रूपमा देखा परेको पनि दावी गर्नुभयो। अरुणाचल प्रदेशको चाङलाङ जिल्लामा भारत म्यानमार सीमामा रहेको आसाम राइफल्सको गस्ती टोलीमाथि हिज संदिग्ध आतंककारीहरूले गरेको आक्रमणमा एकजना आसाम राइफल्सका सैनिक शहीद भएका छन् भने चारजना घाइते भएका छन्। घटना नाम्पोङ नाला नजिकै भएको हो। क्रिकेटमा भारतसित दोस्रो एकदिवसीय म्याचमा वेस्ट इन्डिजले 13 ओभरमा 1 विकेट गुमाएर 118 रन बनाएको छ। गुवाहाटीमा आज भारतले टस जितेर बलिङ गर्ने निर्णय गर्यो। 3 म्याचहरूको श्रृङ्खलामा भारतले 1-0 अग्रता लिएको छ। तिरुवनन्तपुरममा खेलेको पहिलो म्याचमा भारतले वेस्ट इन्डिजलाई 8 विकेटले हराएको थियो। यस म्याचमा विराट कोहली र शुभमन गिलले शानदार शतकीय पारी खेलेका थिए। मौसम विभागले आज कर्नाटकको भित्री भूभाग, केरला, माहे, तामिलनाडु र उत्तर पूर्वी राज्यहरूका केही भागमा भारी वर्षाको पूर्वानुमान गरेको छ। मौसम विभागले आज तटीय आन्ध्र प्रदेश, पुडुचेरी, ओडिसा, मध्यप्रदेश, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा चट्याङ र तेज हावासहित आँधी बेहरीको पनि पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:45 अघिल्लो समाचार संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: श्रोतागण नमस्कार, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मोना र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थारणी गरौँ, जसमा प्रथममा यहाँ समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली आनन्द लिनुहोला।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्नेछौ प्रसिद्ध हिन्दी साहित्यकार इलाचन्द्र जोशी बारे। श्रोता, इलाचन्द्र जोशी आधुनिक हिन्दी साहित्यको प्रतिष्ठित उपन्यासकार, कथाकार, निबन्धकार एवं सम्पादक थिए। उनलाई हिन्दीमा मनोवैज्ञानिक उपन्यासहरूको आरम्भकर्ता पनि मानिन्छ। बहुमुखी प्रतिभाका धनी इलाचन्द्र जोशीले हिन्दी साहित्यको अनेकन विधाहरूमा आफ्नो कलम चलाए र हिन्दी साहित्यलाई समृद्ध बनाए। सन्यासी एवं जहाजका पन्छी उनको रचनाहरू मध्ये कालजयी मानिन्छ र उनका केही अन्य प्रमुख कृतिहरूमा पर्देकी रानी, प्रेत और छाया, मुक्तिपथ आदि उपन्यास, धूपरेखा, दिवाली और होली, रोमान्टिक छाया आदि आदि कथा संग्रहहरू रहेको छ भने उनले समालोचना, निबन्ध आदिका पनि रचना गरेका छन्। साहित्य जगतमा उनको उल्लेखनीय योगदानको निम्ति उनलाई प्रेमचन्द पुरस्कार, विशिष्ट पुरस्कार सहित अन्य कैयन प्रतिष्ठित पुरस्कारहरूले सम्मानित जनाइएको छ। यहाँ उल्लेखनीय कुरा यो छ कि इलाचन्द्र जोशीको कृतिहरूमाथि हालसम्ममा कैयन शोध ग्रन्थहरू प्रकाशित भइसकेको छ र कैयन शोधार्थीहरूले उनको कृतिहरूमाथि शोध गरी पीएचडी को डिग्री समेत प्राप्त गरिसकेको छ। यसरी हिन्दी साहित्यलाई आफ्नो कृतिहरूले समृद्ध बनाउने यी प्रसिद्ध साहित्यकारको जन्म भने 13 दिसम्बर 1902 उत्तराखण्डको अल्मोडा जिल्लामा एक प्रतिष्ठित मध्यवर्गीय परिवारमा भएको थियो। तिनका पिता चन्द्रवल्लभ जोशी वन विभागका प्रधान, मुख्य वन संरक्षणको निजी सचिव तथा प्रसिद्ध संगीतज्ञ थिए र उनको आमाको नाम चाहिँ लीलावती जोशी थियो। उनका दाजु हेमचन्द्र जोशी एक प्रख्यात भाषाशास्त्री विद्वान थिए। पाठशालाको प्रारम्भिक दिनहरूदेखि नै इलाचन्द्रज्यूले हिन्दी अनि अङ्ग्रेजीका साहित्य रचनाहरू पढ्न सुरु गरेका थिए। उनका पिताले आफ्नो अध्ययनको निम्ति अल्मोडामा एक निजी पुस्तकालय खोलेका थिए, जसमा देश विदेशका साहित्यहरूको ठूलो संग्रह थियो, जहाँ श्रेष्ठ पुस्तकहरू उपलब्ध थिए। साहित्यकार इलाचन्द्रज्यूले पनि यसको लाभ उठाए। परिणाम स्वरूप संस्कृत, हिन्दी औ अङ्ग्रेजी साहित्यप्रति उनको विशेष रुचि जागरूक भयो र यी तीनै भाषाहरूमा यिनलाई ज्ञान प्राप्त भयो। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हिन्दी साहित्य जगतका प्रख्यात साहित्यकार इलाचन्द्र जोशी बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

गीतपछि यहाँहरूलाई पुनः स्वागत छ कार्यक्रम विश्व महामीमा, जसमा आज हामी चर्चा गर्दैछौँ प्रसिद्ध हिन्दी साहित्यकार इला चन्द्र जोशी बारे। श्रोता, साहित्यकार इला चन्द्र जोशीज्यूले साहित्य लेखनमा आफ्नो यात्रा कथा लेखनबाट सुरु गरेका थिए। उनको अधिकांश कथाहरू आत्मरचित शैलीमा लेखिएको पाइन्छ। वर्ष 1927 प्रथम चोटि उनले आफ्नो उपन्यास घृणामयी प्रकाशित गरेका थिए र साल 1932 आफ्नो दाजु हेमचन्द्रसित मिलेर तिनले विश्ववाणी नामक पत्रिकाको सम्पादन पनि गर्न लागे। यसै समय तिनले सन्यासी नामक उपन्यास लेख्न सुरु गरेका थिए। यो उपन्यास मनोविज्ञानमाथि आधारित उनको सर्वोत्तम कृति मानिन्छ। इला चन्द्र जोशीज्यूले त्यस समय साहित्य सृजना तथा सम्पादनको कार्य सँगसँगै अल इन्डिया रेडियोमा प्रड्युसरको पदमा पनि काम गरे। पछि लखनऊबाट प्रकाशित हुने एक मासिक पत्र सुधामा सहायक सम्पादकको रूपमा पनि काम गर्न थाले। त्यस्ताका प्रसिद्ध पत्रिकाहरू चाँद, कलकत्ता समाचार, विश्ववाणी, संगम, धर्मयुद्ध औ साहित्यकार जस्तो पत्रिकाहरूको सम्पादन तिनले गरेका थिए। साहित्यकार जोशीले हिन्दी साहित्यको अनेकन विधाहरूमा आफ्नो कलम चलाए र अनुपम कृतिहरूको सृजना गरे। उनका कृतिहरूमा धूपरेखा, आहुति, खण्डर की आत्माए, कथा संग्रह, रविन्द्रनाथ, शरद व्यक्ति औ साहित्यकार, जीवन का महान विश्लेषक, विराटवादी कवि गेटे आदि आदि जीवनी, साहित्य सृजन, साहित्य चिन्तन, विश्लेषण आदि आदि आलोचनात्मक ग्रन्थ, घृणामयी, सन्यासी, पर्देकी रानी, प्रेत और छाया, मुक्तिपथ, जिप्सी,

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं हिन्दी साहित्य जगतका एक प्रख्यात साहित्यकार इलाचन्द्र जोशी बारे। यसरी उहाँबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब हाम्रो कार्यक्रमको निर्धारित समय यही नै पूरा भएकोले अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै रोचक एवं ज्ञानवर्धक विषयहरू लिएर हजुरहरू समक्ष पुनः उपस्थित हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ, र आउनुहोस् आजको हाम्रो वार्ताको कार्यक्रमको थालनी गरौँ, जसमा विषयवस्तु रहनेछ अपशिष्ट प्रबन्धन। अपशिष्ट प्रबन्धन वा फोहोर प्रबन्धन मानव, औद्योगिक औ पर्यावरणीय अपशिष्टहरूको प्रबन्धन, प्रसंस्करण, परिवहन, भण्डारण, पुनचक्र औ निपटानको सम्पूर्ण प्रक्रिया हो। श्रोता, फोहोर प्रबन्धन विश्वव्यापी छ, तर यसको प्रभाव विकासशील देशहरूमा अधिक प्रमुख छ। ठोस फोहोर प्रबन्धन एक ठूलो कार्य हो, जो सहरीकरण, जनसङ्ख्या वृद्धि, व्यवसायीकरण, सामाजिक औ आर्थिक विकास आदिको कारण अधिक जटिल हुँदै गइरहेको छ। हाल संस्थागत कमजोरी, वित्तीय बाधाहरू एवं अपशिष्ट वा फोहोर प्रबन्धनप्रति जनसाधारणको लापरवाहीको कारणले गर्दा यो मुद्दा अझ गम्भीर बन्दै गरेको हामी देख्न सक्छौँ। फोहोर प्रबन्धन हाम्रो पर्यावरणलाई स्वच्छ, सफा बनाइराख्नको निम्ति अति नै जरुरी छ। फोहोर प्रबन्धनको केही तरिकाहरू हामी यहाँ चर्चा गरौँ। फोहोर मैला आदिलाई

ल्यान्डफिल गरिनु वा जमिनभित्र दबाउनु फोहोर प्रबन्धनको सबैभन्दा चल्ती तथा साधारण तरिका हो। यो प्रक्रियाले फोहोर मैलाको दुर्गन्ध फैलिनु वा फोहोर मैला जताभावी फैलिनुबाट जोगाउँछ। यसले प्राय जसो मानिसहरूले यही प्रक्रियालाई फोहोर प्रबन्धनको निम्ति उपयोग गर्ने गर्छन्, तर ल्यान्डफिलको प्रयोग सावधानीपूर्वक गरिनुपर्ने हुन्छ किनभने यसले ग्लोबल वार्मिङलाई बढावा दिएको पाइन्छ। तसर्थ कुहेर जाने फोहोरहरूलाई मात्र ल्यान्डफिलिङ गरिनु वा जमिनभित्र दबाउने काम गर्नु उचित रहेको पाइन्छ। दोस्रो फोहोर प्रबन्धनको दोस्रो तरिका भस्मीकरण हो, जसमा फोहोर मैलालाई जलाइन्छ तर यसमा पनि वातावरणमा विषालु ग्यास फैलिने खतरा त छँदैछ। तरै पनि वास्तविक फोहोरभन्दा यसले 30% कम क्षति पुर्याउँदछ। फोहोर प्रबन्धनको तेस्रो प्रक्रिया पुनर्चक्र हो वा भनौँ रिसाइक्लिङ हो, जसमा त्यागिएको सामानहरूलाई पुनः उपयोगको निम्ति पुनर्चक्रित गरिन्छ। फोहोर मैलाबाट संसाधनहरू निकाली यसलाई बिजुली, इन्धन आदिको ऊर्जामा परिणत गरिनु पनि यही पुनर्चक्रीकरण वा रिसाइक्लिङमा पर्दछ। भान्सा कोठाबाट निस्केका जैविक फोहोरहरूलाई मल बनाएर पनि हामीले फोहोर प्रबन्धन गर्न सक्छौँ। यस्तो मललाई हामीले जैविक खेतीको निम्ति उपयोग गर्न सक्छौँ। साग सब्जी वा अन्नका छिल्काहरूलाई मल बनाएर कृषि उब्जनीको निम्ति प्रयोग गरेमा यसले राम्रो उब्जनी पनि दिन्छ तथा जैविक फोहोर प्रबन्धनमा धेरै सहायता पुग्दछ। यसरी बनाएर उपयोग गरिएको मलले माटोको उर्वरा क्षमतालाई पनि धेरै बढाउँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ फोहोर प्रबन्धनबारे। यसबारे यहाँहरूसँग अझ चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ फोहोर प्रबन्धन बारे। फोहोर मैलाको न्यूनीकरण गरिनु पनि अति आवश्यक छ श्रोता। हामीले जति सक्दो कम फोहोर मैला निकाल्ने प्रयास गर्नुपर्छ। पुनचक्रीकरण वा रिसाइक्लिङ यसको अति नै कारगर उपाय हो। रिसाइक्लिङ गरी उपयोग गरिन सक्ने फोहोरहरूलाई छानेर अलग गरी यसको पुनः प्रयोग गरेमा हामीले अपशिष्ट वा फोहोर मैलामा न्यूनीकरण गर्न सक्छौ। यति मात्र नभई पर्यावरणको अनुकूल उत्पादनहरूको धेर प्रयोग गरी र प्लास्टिक तथा कागजको कम प्रयोगले पनि हामी फोहोर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाउन सक्छौ। सामुदायिक भागीदारीले फोहोर प्रबन्धन प्रणालीमा सिधा असर पार्दछ, त्यसैले हामी आफै पनि यसप्रति जागरूक बन्नुपर्छ तथा हाम्रो छर छिमेकीहरूलाई पनि जागरूक बनाउनु पर्दछ। फोहोर प्रबन्धनमा

विभिन्न संगठनहरू तथा सरकारहरूले पनि धेरै पहलहरू गरिरहेका नै छन्, जसमा प्रत्येक नागरिकको भागीदारीले हामीले हाम्रो समाज वा हाम्रो परिवेशलाई सफा सुघर बनाइराख्नमा ठूलो भूमिका निर्वाह गर्न सक्छौं। त्यसैले हाम्रो घरबाट निस्केका जति पनि फोहोर मैला हुन्छन्, यसको सठिक प्रबन्धनको बन्दोबस्त हामी आफैले गर्न सके हामीले वातावरण स्वच्छतामाथि ठूलो एवं महत्वपूर्ण भूमिका निभाउन सक्छौं। सकेसम्म फोहोर न्यूनीकरणलाई बढावा दिउँ र कुहिने तथा नकुहिने फोहोरलाई अलग गरी यसको व्यवस्थापन गरौं। बाल बालिकाहरूलाई समेत सानैदेखि फोहोर प्रबन्धनका प्रमुख बिन्दुहरू हामीले सिकाउनु पर्ने हुन्छ। श्रोता, आजको समयमा जहाँ विश्वभरि संख्या वृद्धि भइरहेको छ तथा आधुनिकीकरण भइरहेको छ, यस्तो अवस्थामा फोहोर प्रबन्धन दिनदिनै हाम्रो निम्ति चुनौती बन्दै गइरहेको हामी देख्छौं। नगर निगम एवं यससित सम्बन्धित संस्थाहरूले दिनदिनै फोहोर प्रबन्धनको निम्ति संघर्ष गरिरहेको हामी देख्छौं। यस्तो अवस्थामा एक सचेत नागरिकको कर्तव्य बन्छ कि फोहोर प्रबन्धन प्रति हामीले केही गरौं। हजुरहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं फोहोर प्रबन्धन बारे र जान्यौं फोहोर प्रबन्धनका केही कारगर उपायहरू बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। केन्द्र सरकारले खरिफ विपणन सत्र 2026-27 को लागि उत्तर प्रदेश, कर्नाटक र तेलेङ्गानामा न्यूनतम समर्थन मूल्यमा प्रमुख दाल र तिलहन खरिद गर्न 5,547.99 करोड रुपियाँको अनुमोदन गरेको छ। भारत र कतरले भारतमा 10 अरब डलरको निवेश प्रतिबद्धताको प्रगतिको समीक्षा गरेका छन्। मुक्त व्यापार सम्झौताको वार्तालाई गति दिन बारे पनि चर्चा गरेका छन्। राष्ट्रिय जाँच एजेन्सीले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदिन बंगलादेशसित सम्बन्धित रहेको मामिलामा 4 जनालाई पक्राउ गरेको छ। एसियाली खेल 2026 भारतले आज कम्पाउण्ड तीरन्दाजीमा 3 स्वर्ण पदक र ट्र्याप मिक्स्ड टिम स्पर्धामा 1 स्वर्ण पदक जितेको छ। भारतको कुल पदक संख्या 59 पुगेको छ, जसमा 10 स्वर्ण पदक सामेल छन्। र क्रिकेटमा गुवाहाटीमा भारत र वेस्ट इन्डिज बीच दोस्रो एक दिवसीय म्याच जारी छ। अब समाचार विस्तारमा। केन्द्र सरकारले 2026-27 को खरिफ विपणन सत्रको लागि उत्तर प्रदेश, कर्नाटक र तेलेङ्गानामा न्यूनतम समर्थन मूल्यमा प्रमुख दाल र तेलहन खरिद गर्न 5,547.99 करोड अनुमोदन गरेको छ। यो खरिद मूल्य समर्थन योजना अन्तर्गत गरिनेछ। कृषि मन्त्रालयले यो निर्णयले किसानहरूलाई बजार मूल्यमा गिरावटबाट जोगाउने र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने लक्ष्य राखेको बताएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकार किसानहरूको कल्याण, उनीहरूको आय वृद्धि र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाद्वारा देशसेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ। सेवा र सुशासनको यसै दृष्टिले प्रेरित भएर केन्द्र सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पण मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृङ्खलामा हामीले आसामको बोगी बिल पुलबारे चर्चा गरिरहेका छौं। यो पुल पूर्वोत्तर भारतका लागि मोदी सरकार

0: एउटा अर्को महत्वपूर्ण उपलब्धि हो।
1: नदीको उत्तरी तटमा स्थित धेमाजी जिल्लालाई दक्षिणी तटमा स्थित डिब्रुगढसित जोड्दछ। बोगीबिल पुलले माथिल्लो असमको सामाजिक, आर्थिक, औद्योगिक, स्वास्थ्य तथा शिक्षा क्षेत्रहरूमा व्यापक परिवर्तन ल्याएको छ। 4.94 किलोमिटर लामो यो दुई स्तरीय रेल सह सडक पुल भारतमा आफ्नो प्रकारको सबभन्दा लामो पुल मानिन्छ। यद्यपि यसको आधारशिला वर्ष 1997 तत्कालीन प्रधानमन्त्री एचडी देवीगौडाले राख्नु भएको थियो, तर कैयन वर्षहरू बितिसक्दा पनि यसको निर्माण कार्यले गति पाएन। पछि केन्द्रमा एनडीए सरकार आए र मात्र यस परियोजनाले गति पाउन सक्यो। लामो समयदेखि प्रतीक्षामा रहेको यो पुलको निर्माण कार्य श्री नरेन्द्र मोदी सरकारले सफलतापूर्वक पूरा गर्यो। परिणाम स्वरूप आज त्यस क्षेत्रको उत्तरी तटमा बस्ने मानिसहरूले चिकित्सा, शिक्षा, आपात स्थिति र अन्य कामहरूका लागि केही मिनटहरूमा नै डिब्रुगढ पुग्न सक्षम बनेका छन्। मानिसहरूको जीवनलाई यसले ठूलो टेवा दिएको छ। हरेन्द्रनाथ शर्माको रिपोर्टका साथ म अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: भारत र खतरले भारतमा 10 अरब डलरको लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने, भारतमा कतर लगानी प्राधिकरणको कार्यालय स्थापना गर्ने र द्विपक्षीय लगानी सन्धि र मुक्त व्यापार सम्झौतामा वार्तालाई तीव्रता दिने विषयमा छलफल गरेका छन्। वित्तमन्त्री निर्मला सीतारमणले कतरका व्यापारिक संघसित भारतमा व्यापार र लगानीमा साझेदारीका सम्भावनाहरू सक्रिय रूपमा खोज्न र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरे। वार्ताको क्रममा वित्तमन्त्रीले दुई देशका उदीयमान आर्थिक अवसरका बारेमा छलफल गर्नुभयो। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले सही र अध्यावधिक मतदाता सूची लोकतन्त्रको आत्मा भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै श्री चौहानले मतदाता सूचीमा गलत वा अयोग्य नामहरू समावेश गर्नाले निर्वाचन प्रक्रियाको अखण्डतामा असर पर्न सक्ने बताउनुभयो। उहाँले मतदाता सूचीमा अनियमितताको विपक्षीहरूको आरोपमाथि प्रश्न उठाउनुहुँदै श्री चौहानले मृतक मतदाताहरूको नाम मतदाता सूचीबाट हटाउन कुनै आपत्ति नहुने बताउनुभयो।
2: शुद्ध वोटर लिस्ट लोकतंत्र की आत्मा है, और वोटर लिस्ट में गलत नाम जुड़े तो लोकतंत्र ही मर जाएगा। आपको क्या आपत्ति अगर कोई इस दुनिया में है ही नहीं उसका नाम वोटर लिस्ट से काट दिया जाए? कहीं डुप्लीकेशन है गांव में भी नाम, शहर में भी नाम, अगर नाम एक जगह कट जाए तो आपको दिक्कत क्या है? कोई देश का नागरिक ही नहीं है तो उसका नाम वोटर लिस्ट में क्यों जोड़ना चाहिए? पवित्र लोकतंत्र के लिए वोटर लिस्ट शुद्ध होना ही चाहिए।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भन्नुभयो, पर्यटन क्षेत्र अब यात्रा, मनोरञ्जन र दर्शनीय स्थलहरूमा मात्र सीमित छैन, यो अर्थतन्त्रको प्रमुख स्तम्भ र रोजगारीको महत्वपूर्ण स्रोत बनेको छ। नयाँ दिल्लीमा असोचेमद्वारा आयोजित राष्ट्रिय पर्यटन सम्मेलनमा बोल्दै श्री शेखावतले विश्वव्यापी र भूराजनैतिक अनिश्चितताहरूको बावजुद पनि पर्यटन क्षेत्र निरन्तर बढिरहेको बताउनुभयो। राष्ट्रिय जाँच एजेन्सीले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदिन बंगलादेशसित सम्बन्धित रहेको मामिलामा 4 जनालाई पक्राउ गरेको छ। एनआईएले हिजो राज्यका कैयन स्थानहरूमा छापेमारी गरी यो पक्राउ गरेको हो। एनआईएले गरेको छापामारीमा पूर्व बर्धमान, दक्षिण 24 परगना र दक्षिण दिनाजपुर जिल्लाहरू सामेल छन्। पूर्वी बर्धमानदेखि इमाम पीर मोहम्मद शेख, दर्जी जुमन शेख एपको माध्यमले बाइक चलाउने सहरुल पुरकायत र दक्षिण 24 परगना जिल्लाबाट अब्दुल रफिकलाई गिरफ्तार गरेको छ। यो छापामारी यसै वर्षको शुरूआतमा आसाममा केही व्यक्तिहरूको गिरफ्तारीपछि गरिएको हो। एनआईएले दक्षिण दिनाजपुर जिल्लाको बंसाहारी स्थित मुन्डेहार गाउँमा भागी हिँडेका मुजाबिर रहमानको खोजीमा पनि छापामारी गर्यो। इण्डिया गठबन्धनले मतदाता सूचीको विशेष गहन पुनरीक्षण, एसआईआर कार्यक्रम र निर्वाचन आयोगसित सम्बन्धित मुद्दाहरूमा र रणनीति बनाउन आज नयाँ दिल्लीमा बैठक गर्यो। यो बैठक नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा भएको थियो। बैठकमा काँग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, पार्टी नेताहरू सोनिया गान्धी, राहुल गान्धी र प्रियङ्का गान्धी, जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह, समाजवादी पार्टीका नेता

हरेन्द्र मल्लिक, राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव, मार्क्सवादी कम्युनिष्ट पार्टीका जोन ब्रिटास, राष्ट्रवादी काँग्रेस पार्टीका शरद कुमार गोठकी, नेता सुप्रिया सुले र अन्य नेताहरू उपस्थित थिए। केन्द्र सरकारको 18 वर्षभन्दा कम आयुका युवाहरूको सोशल मिडिया अकाउन्ट्समा तत्काल कुनै पनि प्रतिबन्ध लगाउने कुनै योजना छैन। सूचना तथा प्रसारण मन्त्रालयका सूत्रहरूले आज केन्द्र सरकारले यस्तो प्रतिबन्ध लगाउने तयारी गरिरहेको दावी गर्ने मिडिया खबरहरूलाई खारेज गरे। उनीहरूले यी खबरहरूलाई फर्जी र निराधार बताएका छन्। आकाशवाणीको समाचार सेवा प्रभागले अंग्रेजीमा आकस्मिक समाचार सम्पादक र वाचकका लागि आवेदन आमन्त्रित गरेको छ। इच्छुक उम्मेद्वारहरूले 12 अक्टोबर 2026सम्मका लागि आवेदन दिन सक्नेछन्। अधिक जानकारी newsonair.gov.inबाट प्राप्त गर्न सकिनेछ। जापान एसियाली खेलहरूमा भारतले आज तीरन्दाजीमा 3 र निशानेबाजीमा 1 स्वर्ण सहित कुल 4 स्वर्ण पदक जितेको छ। तीरन्दाजीमा साहिल जाधव, कुशल दलाल र गणेश मणिरत्नमको पुरुष कम्पाउण्ड टीमले फाइनलमा चीनलाई पराजित गरी स्वर्ण पदक आफ्नो नाम गरे। साहिल जाधव र चिकिता तनिपार्थीको मिक्स्ड कम्पाउण्ड टीमले पनि फाइनलमा सुट अफमा कोरियालाई पराजित गरी स्वर्ण पदक जित्यो। यस जितका साथ भारतले 2028 ओलम्पिकमा कोटा हासिल गर्यो। यसैबीच ज्योति सुरेखा भेन्नम, चिकिता तनिपार्थी र प्रतिका प्रदीपको महिला कम्पाउण्ड टीमले स्वर्ण पदक जित्यो। टीमले फाइनलमा चीनलाई पराजित गर्यो। निशानेबाजीमा निरु डाण्ड र काइनन चेनाईको भारतीय जोडीले ट्र्याप मिक्स्ड टीम स्पर्धामा स्वर्ण पदक जितेर इतिहास रचेको छ। मुक्केबाजीमा महिलाहरूको 60 किलोग्राम भार वर्गमा प्रिया घाङ्गस र कपिल पोखरियाले, पुरुषहरूको 90 किलोग्राम भार वर्गमा काश्य पदक जिते। पदक तालिकामा भारत 10 स्वर्ण, 21 रजत र 28 काश्य सहित कुल 59 पदकहरूका साथ सातौं स्थानमा रहेको छ। क्रिकेटमा भारत विरुद्धको दोस्रो एक दिवसीय म्याचमा वेस्ट इन्डिजले 21 ओभरमा 2 विकेटको क्षतिमा 171 रन बनाएको छ। गुवाहाटीमा आज भारतले टस जितेर बलिङ गर्ने निर्णय गर्यो। अन्तमा मुख्य समाचार पुनः एकचोटि। केन्द्र सरकारले खरिफ विपणन सत्र 2026-27 लागि उत्तर प्रदेश, कर्नाटक र तेलंगानामा न्यूनतम समर्थन मूल्यमा प्रमुख दाल र तिलहन खरिद गर्न 5,547.99 करोड रुपियाँको अनुमोदन गरेको छ। भारत र कतरले भारतमा 10 अरब डलरको निवेश प्रतिबद्धताको प्रगतिको समीक्षा गरेका छन्। राष्ट्रिय जाँच एजेन्सीले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदिन बंगलादेशसित सम्बन्धित रहेको मामिलामा 4 जनालाई पक्राउ गरेको छ। एसियाली खेल 2026 भारतले आज कम्पाउण्ड तीरन्दाजीमा 3 स्वर्ण पदक र ट्र्याम्प मिक्स टीम स्पर्धामा 1 स्वर्ण पदक जितेको छ। र क्रिकेटमा गुवाहाटीमा भारत र वेस्ट इन्डिज बीच दोस्रो एक दिवसीय म्याच जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध हिन्दी फिल्मका गीतहरू। यसै क्रममा सुन्नुहोस् ह्याप्पी एन्डिङ फिल्मबाट रेखा भारद्वाज अनि साथीहरूको आवाजलाई।

नमस्कार सम आदरणीय श्रोता, लिएर उपस्थित छु कार्यक्रम शिक्षा ज्योति, जस अन्तर्गत प्रसारण गरिने गर्छ हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति। त कार्यक्रमको प्रथममा सुन्नुहोस् देश वन्दना।

अंग्रेजी को पाठ आवर रनअवे काइट। इस पाठलाई प्रस्तुत गर्नुभयो शिक्षिका दीपाली राईज्यूले। हवस् त श्रोता, यसको साथै अब शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठा शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलइएसटी 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://cbseitms.nic.in MVSIX9 र कक्षा 11 लागि https://cbseitms.nic.in 2026 NVSIX11 गई अनलाइन आवेदन गर्न सक्नुहुनेछ। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलइएसटी 2027 छनौट परीक्षा आगामी 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्ने अनुरोध गरिन्छ। अधिक जानकारीका लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट सूचना प्राप्त गर्न सक्नुहुनेछ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, सुनाइरहेका छौँ श्रोताहरूलाई कार्यक्रम जय जवान अन्तर्गत केही हिन्दी फिल्मी गीतहरू।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम जय जवान अन्तर्गत केही फिल्मी गीतहरू। श्रोताहरू, कार्यक्रममा अन्तिम गीत राखिरहेका छौँ सोनु निगमको आवाजमा फिल्म बादलबाट, जसको शब्द अनि सङ्गीत रहेको छ समीर अनि अनु मल्लिकको स्वीकार्नुहोस् यो कार्यक्रमको अन्तिम गीत।

0: यो आकाशवाणी हो। मुख्य समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नयाँ दिल्लीको भारत मण्डपममा संघ लोक सेवा आयोग यूपीएससीको शताब्दी समारोहमा भाग लिनुहुनेछ। गृह मन्त्रालयले भनेको छ, सुरक्षा बलले जम्मू काश्मीरको बडगाउँमा लश्करे तयबाका कमाण्डर मुसा उर्फ आसिफ फौजीलाई मारेको छ। यो कारवाही आतंकी नेटवर्कको लागि एउटा ठूलो प्रहार हो। केन्द्रीय मन्त्रीमण्डलको आर्थिक कार्य समितिले आज विपणन सत्र 2027-28 को लागि सबै अनिवार्य रबी फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीमा वृद्धिलाई मंजूरी दिएको छ। भारतले तेल ट्याङ्कर एमटी अन्डरमा एक भारतीय क्रु मेम्बरको दुखद मृत्युप्रति शोक व्यक्त गरेको छ। सोमालियामा पुन्टल्याण्ड समुद्री पुलिस बलद्वारा गरेको समुद्री डाका विरोधी अभियानको क्रममा उनको ज्यान गएको हो। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयले आज नयाँ दिल्लीमा स्वच्छता ही सेवा 2026 अभियान अन्तर्गत सफाई मित्र सुरक्षा तथा सम्मान शिविर आयोजना गरिरहेको छ। बिहारमा लगातार वर्षाका कारण गण्डक नदीको जलस्तर रेकर्ड स्तरसम्म बढेको छ। यसले उत्तरी बिहारमा बाढीको स्थिति झनै खराब बनाएको छ। मुख्यमन्त्री सम्राट चौधरीले आज पश्चिम चम्पारणको हवाई सर्वेक्षण गर्नुभयो। एसियाली खेल 2026 भारतले आज कम्पाउण्ड तीरन्दाजीमा 3 स्वर्ण पदक र ट्र्याप मिक्स्ड टिम स्पर्धामा 1 स्वर्ण पदक जितेको छ। भारतको कुल पदक संख्या 59 पुगेको छ, जसमा 10 स्वर्ण पदक सामेल छन्। गुजरातको आनन्द जिल्लाको अहमदाबाद बडोदरा एक्सप्रेस वेमा आज बिहान भएको दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य 5 घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। मुख्य समाचार पूरा भयो। साँझ 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू।

0: लै म त आइपुगे, को को हुनुहुन्छ हौ सभामा? ए कोही पनि देख्दिन। ए भिरे भाइ त त्यहाँ बसिरहेको रहेछ। साइली बुहारी आएन भिरे भाइ?
1: आउनु भएको छ नि, यहाँ देख्नु भएन?
0: आहा, म त यो कुनामा लुकेर बसेको हो कि घुम्टो ओढेर बसेको देखिन पो मैले त खै, आँखा पनि यस्तो भइसकेछ हौ भिरे भाइ।
2: नमस्कार छ कान्छी माइजी।
0: नमस्ते नमस्ते।
1: अब उमेर भएपछि यस्तै हो नि,
0: तिरिमिरी हुन्छ हौ आँखा।
1: हजुर हजुर, अब यसरी हामी भेटघाट भएपछि कुराकानीलाई त अघि बढाउनु पर्यो। तर हामी आज हाम्रो सभामा केही कुराकानी गर्नुभन्दा पहिले चाहिँ गीत सुनेर आनन्द लिउँ न ल।
0: हुन्छ
2: हुन्छ नि, कान्छीमा दिदी पनि भर्खरै आउनु भएको छ, घुँडा पनि दुखे भन्नुहुँदैछ, एउटा गीत सुनाउ न।
0: लु लु लु सुनाउ न त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: हजुर
0: अनि यहाँ साइली बुहारीले सभामा आउनु भएपछि विभिन्न कुराहरू सोध्नुहुन्छ आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी
2: मैले यहाँ साइली बुहारीलाई देखेको त हातभरि पनि मैलै मैला छ होइन सफा गरेर आउनु भयो कि घर कि के हो
1: हजुर कान्छीमा दिदी अब दिनदिनै दसैँ पनि आउँदैछ घरहरू त सफा गर्नु पर्यो कुन्ताको बुहारी मान्छे होइन आज चाहिँ मैले नि यो घरेलु फोहोर व्यवस्थापन के कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयमा पो सोधौँ कि भनेर आएको नि म पनि घरै सफा गरेर आउँदैछु भर्खरै हो त्यही भएर नि
2: ए भनेपछि यो घरको मैला चाहिँ कहाँ फ्याँक्नु पर्ने अब दसैँको यो मैलाहरू त यति निस्किन्छ नि त घर सफा गर्दा त
1: हजुर हजुर
2: पुरानो चिजहरूदेखि लिएर विभिन्न किसिमको मैलाहरू निस्किन्छ यसलाई चाहिँ के गर्नुपर्ने भनेर सोच्नु भयो क्या हो
1: त्यही त सोच्दै सोच्दै आउँदै थिएँ त्यही सोचेर सभामा जानकारी लिनु पर्यो भनेर नि
0: हजुर अब यो चाहिँ खासमा भन्नु भने साइली बुहारी जानेकै कुरा हो तर हामीले चाहिँ कतिवटा कुरामा लापरवाही गरिराखेका हुन्छौँ अनदेखा गरिराखेका हुन्छौँ तर यसलाई सठिक तरिकाले हामीले कार्यमा उतार्यौँ भने सजिलै छ के अब घरेलु फोहोर व्यवस्थापन भन्नाले चाहिँ घरबाट निस्किने विभिन्न प्रकारको फोहोरलाई सही तरिकाले छुट्याउने जम्मा गर्ने पुनः प्रयोग गर्ने पुनर्चक्रण गर्ने र सुरक्षित रूपमा विसर्जन गर्ने काम चाहिँ बुझिन्छ

0: घर सफा राख्नु मात्र होइन वरिपरिको वातावरण, पानी, माटो, हावा र मानव स्वास्थ्यलाई सुरक्षित राख्नु पनि घरेलु फोहोर व्यवस्थापनको महत्त्वपूर्ण उद्देश्य रहेको छ।
1: अब त्यति मात्र होइन, त्यो बाहेक पनि अब यो घरमा चाहिँ हामीले जस्तो यहाँले बुहारीले घर सफा गरे भनेर भन्नुहुँदैछ, मैला निस्कियो भनेर भन्नुहुँदैछ, र घरमा चाहिँ हामीले दैनिक जीवन बिताउँदैछ, विभिन्न प्रकारको फोहोर त निस्किन्छै निस्किन्छ। जस्तो कि अब हामी छोरी चेली स्त्री जातिले काम गर्छौँ, भान्साबाट निस्केको तरकारी भयो, फलफुलको बोक्रा, बाँचेको खाना, चियापत्ती, चिया पनि त अब खानै पर्यो है, पिउनै पर्यो, अनि अन्डाको बोक्रा, यो सबै कागज तथा कार्डबोर्ड, प्लास्टिकको बोतल, प्याकेट भयो, झोला, काँचको बोतल तथा सामानहरू हुन्छ नि, यो सबै र अरू काँचको बोतल तथा सामान, अनि फलाम तथा अन्य धातुको टुक्राहरू, पुरानो कपडा, यो जस्तो कि अब बगैँचाबाट निस्केको पात पतिङ्ग र घाँस हाँगा भयो, अब फाटफुट त गर्नु पर्यो नि त सफा गर्दाखेरि, अनि त्यसरी नै पुरानो विद्युतीय सामानहरू, बिग्रेकोहरू, यो ब्याट्रीहरू भयो, जस्तो अब सेनिटेरी तथा अन्य विशेष प्रकारको फोहोरहरू, अब यो सबैलाई, यो सबै फोहोरहरूलाई चाहिँ एउटै ठाउँमा मिसाएर फाल्नु चाहिँ उचित हुँदैन, हामीले यसलाई छुटाउनु पर्यो नि त, छुटाएर चाहिँ गर्नु पर्यो।
2: यो फोहोरलाई छुटाउनु एकैसाथ मिसाउनु हुँदैन भनेर जुन भन्नुहुँदैछ नि, यो फोहोरलाई चाहिँ कस्तो प्रकारले हामीले छुटाउनु पर्ने हो त्यो बताइदिनुहोस् न।
1: यो फोहोरलाई चाहिँ हामीले घरमै छुटाउने, जस्तै अब घरेलु फोहोर व्यवस्थापनको चाहिँ पहिलो सबैभन्दा महत्त्वपूर्ण चाहिँ काम चाहिँ स्रोतमै फोहोर छुटाउनु पर्यो हामीले। जस्तो कि सामान्यतः फोहोरलाई चाहिँ यसरी हामीले छुटाउनु पर्यो नि त, जस्तो कि अब कुहुने फोहोरहरूलाई एकपट्टि गर्नु पर्यो, त्यसमा कुहुने फोहोरमा के आउँछ भन्दाखेरि तरकारी तथा फलफुलको बोक्रा, यो बचेको खाना भयो, हुन्छ नि त बासी खानाहरू, चियापत्ती, पात, घाँस, यो सबै आइहाल्यो है। अनि अर्को चाहिँ नकुने, यो चाहिँ कुने भयो है अघिको चाहिँ, यो चाहिँ नकुने, यो याद गर्नु पर्यो। अब नकुनेमा चाहिँ के आउँछ भन्दाखेरि प्लास्टिक को चिज भयो, काँच, धातु, कागज, यो सबै आउँछ। अनि अर्को चाहिँ हानिकारक फोहोर पनि हुन्छ, यसमा चाहिँ आयो ब्याट्री, यो सबै हाल्नु हुँदैन नि त एकै ठाउँमा सबै, हामीले यो ब्याट्रीलाई अलग्गै, बल्बलाई अलग्गै, अनि केही रासायनिक औषधिको बोक्रा, औषधिको बाँकी सामग्रीहरू, यो सबैलाई हामीले अलग्गै गर्नु पर्यो। र अनि अर्को चाहिँ यो मोबाइलहरूमा हामी फ्याँक्छौँ नि त पुरानो भएपछि, यो चाहिँ पुरानो मोबाइल, चार्जर, टेलिभिजन, कम्प्युटर तथा अन्य विद्युतीय सामानहरूलाई चाहिँ ई फोहोर भनेर भनिन्छ कि। अब यसलाई चाहिँ हामीले यसलाई सामान्य घरेलु फोहोरसँग चाहिँ एकदमै मिसाउनु हुँदैन।
2: ए भनेपछि हामीले अलग अलग गर्नु पर्यो।
0: हो नि हो नि, अलग अलग भन्नुको मतलब यहाँले भने जस्तै कुहुने फोहोर अलग्गै, नकुहुने फोहोर अलग्गै, हानिकारक फोहोर अलग्गै, अनि विशेष फोहोरहरू जस्तै यो मोबाइलहरू भन्नुभयो नि, यो चाहिँ भिन्न भिन्नै प्रकारले हामीले छुट्टाएको हुनु पर्यो। अनि जुन यो भान्साबाट निस्केको फोहोर हुन्छ नि, त्यसलाई हामीले मलको रूपमा पनि व्यवहारमा ल्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ हौ साइली भरि।
2: हजुर, त्यो चाहिँ के कस्तो प्रकारले बताइदिनुहोस् न।
0: अब घरमा निस्किने कुहुने फोहोरलाई प्रयोग गरेर कम्पोस्ट मल बनाउन सकिन्छ। यसको लागि तरकारीको बोक्रा, फलफुलको अवशेष, चियापत्ती, सुक्खा पात आदिलाई अलग्गै जम्मा गर्नुपर्छ,
1: छुटाउनु पर्यो नि।
0: अनि कम्पोस्ट बनाएर घरको कोठेबारी, फुलबारी तथा गमलाको बिरुवामा प्रयोग गर्न चाहिँ सकिन्छ है साइली भरि।
2: ए त्यो अलग्गै चाहिँ हामीले एउटा केमा, कार्टुनमा जम्मा गर्दा हुन्छ दाजु?
0: कार्टुनमा भन्दा पनि तपाईँले खाडल खनेर गर्दा पनि भयो है, जग्गा जमिन छ भने खाडल खनेर गर्दा पनि भयो। अनि यदि तपाईँ सहर क्षेत्रमा बस्नु हुँदैछ भने चाहिँ कुनै प्लास्टिकको ठुलो भाँडामा राख्दा भयो नि त। अनि यस्तो प्रकारले हामीले मल बनाउँदा चाहिँ के हुन्छ भन्दाखेरि, जुन हामी फलफुलमा सरकारी मलहरू कतिजनाले व्यवहार गर्छ नि, त्यस्तो गरिरहनु चाहिँ पर्दैन हौ साइलीभरि।
1: हात त कसैको अगाडि हात फैलाइरहनु परेन नि त, आफ्नै घरमा मल बनाएको छ भने अरूलाई किन माग्ने। अब यो जुन चाहिँ बिरे भाइले भन्नुभयो नि, यो मल चाहिँ एकदमै राम्रो पो हुन्छ त हौ,
2: भनेपछि कम्पोस्ट मल चाहिँ हामीले कोठेबारीतिर चलाउन
1: सक्छौँ।
2: साह्रै राम्रो जानकारी दिनुभयो
0: हो नि साइलीभरि। अर्को कुरो चाहिँ के छ भन्दाखेरि, घरेलु फोहोर व्यवस्थापनको कुरामा चाहिँ अर्को कुरो चाहिँ के आउँछ भन्दाखेरि नि, प्लास्टिकको प्रयोग चाहिँ हामीले घटाउनु पर्छ। अनि आज घरेलु फोहोरको ठुलो समस्या प्लास्टिक पनि बनेको छ।
1: एकदम हजुर
2: हो नि।
0: अनि हामी सबैलाई थाहा भएकै कुरो हो कि प्लास्टिक सजिलै कुहिँदैन।

0: लामो समयसम्म वातावरणमा रहन सक्छ। त्यसैले बजार जाँदाखेरि हामीले कपडाको झोला वा पुनः प्रयोग गर्न मिल्ने झोलाहरू प्रयोग गर्नुपर्छ। एकपल्ट प्रयोग गरेर फाल्ने प्लास्टिकको प्रयोग चाहिँ हामीले घटाउनु पर्छ के, यसको प्रयोगलाई चाहिँ घटाउनु पर्यो र प्लास्टिकलाई अन्य फोहोरबाट अलग राख्ने बानी पनि हामीले बसालेको चाहिँ राम्रो हुन्छ हौ साइले बुहारी।
1: ए हजुर हजुर, भनेपछि हामीले यो प्लास्टिकको प्रयोग चाहिँ एकदमै कम गर्नु पर्यो नि दाजु।
0: हो नि हो नि
1: हजुर, त्यस्तै गरेर नि कान्छीमा दिदी
2: हजुर,
1: यो फोहोर व्यवस्थापन विषयमा जुन आज मैले सोध्दैछु है हजुरहरूलाई, हजुरहरूले जानकारी पनि दिनुहुँदैछ है, त्यस्तै गरेर यो फोहोर व्यवस्थापनमा अन्य हामीले के गर्न सक्छौँ त्यो पनि बताइदिनुहोस् न।
2: यो फोहोर व्यवस्थापनमा चाहिँ के छ भन्दाखेरि, अर्को कुरो यो फोहोर जलाउनु चाहिँ हामीले हुँदैन।
1: ए हजुर,
2: अर्को जुन चाहिँ घरको फोहोर भयो, विशेष गरी अब यो अघि बिरे भाइले पनि कुरा गर्नुहुँदै थियो प्लास्टिक है र रबर तथा अन्य सामग्रीहरू चाहिँ खुल्ला ठाउँमा हामीले जलाउनु स्वास्थ्य र वातावरणको लागि पनि एकदमै हानिकारक हुन सक्छ। अब कस्तो कालो धुवा निस्किन्छ प्लास्टिकहरू जलाउँदा तपाईँलाई थाहा नै छ त है। त्यसै कारणले गर्दाखेरि हामीले त्यहाँबाट जुन चाहिँ धुवा वा हानिकारक पदार्थहरू निस्कन सक्छ नि त, त्यसैले चाहिँ फोहोर जलाउनुको सट्टामा चाहिँ हामीले त्यसलाई छुट्याएर चाहिँ सुरक्षित व्यवस्थापन चाहिँ हामीले गर्नु पर्यो। जलाउनु चाहिँ भएन, अब यसरी जलाउँदाखेरि धेरै कुरोको असुविधा हुन्छ, कतिलाई अब श्वास प्रश्वासको असुविधा हुन्छ, त्यहाँबाट निस्केको कस्तो कालो धुवा हुन्छ नि त, त्यसले गर्दा चाहिँ स्वास्थ्यलाई पनि हानि पुग्न चाहिँ सक्छ।
0: हजुर, त्यो सँगसँगै यही कुरामा अर्को कुरा चाहिँ के थप्छु भन्दाखेरि नि, जसले पनि यो प्लास्टिकहरू जलाउँछ नि, यो प्लास्टिक जलाउनु चाहिँ कानुनी अपराध पनि हो है, फेरि बुझ्नुभयो,
2: त्यो पनि याद गर्नु पर्यो हामीले।
0: अनि कानुनको प्रावधान अनुसार उसलाई सजायसम्म हुने प्रावधान छ के, त्यसले गर्दाखेरि फोहोर चाहिँ जलाउनु राम्रो होइन है। अनि यसले अब फोहोर जलाउँदा अब विभिन्न प्रकारको क्यान्सरहरू पनि हुन सक्ने सम्भावना भएकोले गर्दाखेरि फोहोर चाहिँ नजलाएकै राम्रो। अनि फोहोर व्यवस्थापनको अर्को कुरा चाहिँ के रहेको छ भन्दाखेरि, पुनः प्रयोग र पुनः चक्रणहरू गर्नुपर्छ। कतिवटा सामग्रीहरू त हामी यसो गर्न सक्छौँ नि। फोहोर व्यवस्थापनमा अङ्ग्रेजीमा भनिन्छ रिड्युस, रियुज र रिसाइकल, अर्थात् कम प्रयोग गर्ने, पुनः प्रयोग गर्ने र पुनः चक्रण गर्ने सिद्धान्त चाहिँ महत्त्वपूर्ण छ। बुझ्नुभयो त, पुरानो बोतल, डब्बा, कागज, काठको बोट, काँच तथा धातुको सामानलाई सम्भव भए पुनः प्रयोग गर्न सकिन्छ।
1: हजुर हजुर दाजु,
0: अनि पुनः प्रयोग गर्न नसकिने सामग्रीलाई छुट्टै राखेर सम्बन्धित कबाडी वा पुनचक्रण केन्द्रमा चाहिँ दिन सकिन्छ। अनि यो पुरानो बोतलको कुरामा चाहिँ मैले के सम्झेँ भने नि, हिजो आज धेरैले चाहिँ यसलाई जम्मा गरेर घरको भित्ता बनाउँदो रहेछ के, अनि देख्दा पनि राम्रो
2: राम्रो सुन्दर
0: सुन्दर
2: काममा पनि त आयो,
0: फेरि यसको प्रयोग पनि त भयो नि त, जताभावी फ्याँकिनु भन्दा त त्यसलाई व्यवहारमा ल्यायो भने त राम्रो नि त होइन,
1: एकदमै सुन्दर सामग्रीहरू बनाएको पनि हामीले देखेका छौँ नि दाजु।
2: हजुर हजुर, फोहोर व्यवस्थापनको अर्को कुरो चाहिँ के छ भन्दाखेरि, फोहोरलाई चाहिँ हामीले नाली, खोल्सा र नदीमा चाहिँ फाल्नु भएन है, त्यो याद गर्नु पर्यो। अनि फोहोरलाई चाहिँ नाली, खोल्सा, झोडा वा नदी अनि सडकको छेउमा फाल्दा चाहिँ पानी प्रदूषित हुनुको साथसाथै नाली पनि बन्द हुन्छ नि त।
1: अब
2: कतिवटा हामी देखिरहेछौँ अहिले पनि कतिवटा जग्गामा नालीहरू बन्द भइरहेको छ, अब त्यसमा चाहिँ मैलाहरू आएर यो प्लास्टिकहरू आएर त्यो नाली नै बन्द गरेर पानीको जुन चाहिँ स्रोत छ त्यो अर्को अर्को जग्गातिर गइरहेको छ, किनभने अब त्यसले त आफ्नो जग्गा त खोज्छ नि त पानी जानुको लागि, त्यसले गर्दाखेरि हामीले फाल्नु हुँदैन। साथै अब यो मैलाहरू फ्याँक्दाखेरि दुर्गन्ध फैलिने र वर्षको समयमा चाहिँ पानी जम्ने र बाढीको समस्या एकदमै बढ्ने सम्भावना हुन्छ है बुहारी। त्यसैले नै अब विशेष गरी हामीले जुन चाहिँ हाम्रो पहाडी इलाका छ, यो पहाडी क्षेत्रमा चाहिँ खोल्सा तथा झोडामा फोहोर फाल्दा चाहिँ वातावरणमा चाहिँ एकदमै गम्भीर असर चाहिँ पर्न सक्छ जस्तो चाहिँ मलाई लाग्छ
0: हो। अनि आज यहाँ साइली बुहारीले जुन घरेलु फोहोर व्यवस्थापन सम्बन्धी सोध्नु भएको कुराहरू हामीले जाने जति बताउँदैछौँ, यहाँलाई बताउनु पर्ने कुराहरू त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ हामी फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
1: ए हुन्छ नि दाजु, बिरे दाजुलाई पनि घाँटी सुके जस्तो छ नि।
0: हजुर हजुर,
2: मैले पनि भन्न आँटेको थिएँ, यहाँले पनि मनैको कुरा गर्यो, लु त सुनौ।
1: हुन्छ नि त सुनौ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज यहाँ साइली बुहारीले जुन घरेलु फोहोर व्यवस्थापनको कुराहरू सोध्नु हुँदैछ हामीले जाने जति कुराहरू बताउँदैछौँ अब चाहिँ यहाँ साइली बुहारीलाई अर्को जानकारी दिनुपर्ने कुरा चाहिँ के रहेको छ भन्दा नि जति पनि हामीले फोहोर फ्याँक्छौँ है हिजोआज त यो फोहोर सङ्कलन गर्न नगरपालिकाका कर्मचारीहरू आउँछ नि उनीहरूलाई चाहिँ हामीले सहयोग गरेको चाहिँ राम्रो जस्तो लाग्छ के साइली बुहारी अनि फोहोर सङ्कलन गर्ने कर्मचारीहरूलाई चाहिँ कुहुने र नकुहुने फोहोर छुट्याएर दिएको चाहिँ राम्रो लाग्छ मलाई त
1: कतिले त एकै ठाउँ हालिदिन्छ नि त त्यो गर्नु भएन
2: हामीले त्यो दुवै फोहोरलाई चाहिँ अलग अलग छुट्याएर उहाँहरूलाई सुम्पिनु
1: पर्यो लानु पनि सुविधा यता सुक्खा अलगै गिलो अलगै लान्छ नि त उहाँहरूले पनि
0: अनि घरबाट फोहोर बाहिर निकाल्दा पनि सडक वा सार्वजनिक स्थानमा चाहिँ जताभावी हामीले फाल्नु चाहिँ हुँदैन है फेरि बुझ्नुभयो
2: त्यसै गरेर नि कान्छीमा दिदी हजुर हामीले सेनिटेरी जुन हुन्छ नि हामी नारीहरूको त अब सेनिटेरीको प्रयोग त हामीले गर्छौँ नै यो सेनिटेरी फोहोरको उचित व्यवस्थापन चाहिँ हामीले के कस्तो प्रकारले गर्न सक्छौँ त्यो पनि बताइदिनुहोस् न
1: यो फोहोर व्यवस्थापनमा चाहिँ एउटा अर्को आउँछ तपाईँले ठिकै कुरा गर्नुभयो यो सेनिटेरी फोहोरको होइन यसमा चाहिँ हामीले उचित व्यवस्थापन गर्नु पर्यो नि त यो

0: सेनिटरी प्याड भयो, डाइपर, अहिले देख्छौँ हामी बाटोतिर कुकुरले पनि तानेर यता र उति पारिरहेको हुन्छ यो डाइपरहरू है, र यो टिस्यु तथा यस्तै फोहोरलाई चाहिँ हामीले अन्य फोहोरहरूसँग खुला रूपमा मिसाउनु चाहिँ भएन, अलग अलग गर्नु पर्यो, सुक्खा अलगै, गिलो अलगै, अनि यो सेनिटरी फोहोरहरू अलगै। अब यस्तो सामग्रीलाई चाहिँ सुरक्षित रूपमा प्याक गरेर चाहिँ हामीले सम्बन्धित फोहोर सङ्कलन प्रणाली अनुसार चाहिँ यसको व्यवस्थापन गर्नु सक्यौँ भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्यो।
1: ए हजुर हजुर, त्यसरी नै नै दाजु,
2: हजुर,
1: यो इलेक्ट्रोनिक फोहोर जुन भन्नुभयो नि अघि, त्यो फोहोरको व्यवस्थापन चाहिँ हामीले कसरी गर्नुपर्ने त्यो पनि बताउनुहोस् न।
2: तपाईँले जुन कुरा सोध्नुभयो इलेक्ट्रोनिक फोहोर अथवा ई फोहोर,
1: हजुर,
2: जस्तै अब यो पुरानो मोबाइल, ब्याट्री, चार्जर, कम्प्युटर, टेलिभिजन तथा अन्य विद्युतीय सामानहरू हुन्छ नि, यो चाहिँ सामान्य फोहोरहरूसँग मिसाउनु हुँदैन। यस्ता सामग्रीमा वातावरणलाई असर गर्न सक्ने पदार्थहरू हुन सक्छन्, त्यसैले यो चाहिँ ई फोहोर सङ्कलन गर्ने अधिकृत केन्द्र वा सम्बन्धित रिसाइकलरहरूलाई चाहिँ दिनु उचित हुन्छ। बुझ्नुभयो? यस्तो प्रकारले चाहिँ हामीले ई फोहोरको व्यवस्थापन चाहिँ गर्नु पर्यो।
0: यो बाहेक पनि अहिले साइली बुहारीले घर सफा गरेर आएको छु भनेर भन्नुहुँदै थियो, हातमा मैला मैलै छ, अघि मैले कुरा पनि गरेँ। अब यसमा के छ भन्दाखेरि, अब हामीले घर त सफा गरेर आयौँ, सफा राख्ने पनि भयौँ, तर अब यो फोहोर व्यवस्थापन चाहिँ घरभित्र मात्र सीमित चाहिँ हुनु भएन है, अनि घरको आँगन, करिसो बारी, बाटोको छेउ तथा पानीको स्रोत वरिपरि पनि हामीले सफा राख्नु पर्यो, वरिपरि हेर्नु पर्यो नि त। अनि घरमा फोहोर राख्ने भाँडो ढक्कन सहित को भए एकदमै राम्रो हुन्छ, त्यो अब मैला हालेपछि ह्वाङ्गै पनि राख्नु भएन, त्यसमा झिँगाहरू आउँछ, दुर्गन्ध आउँछ, त्यसले गर्दा ढक्कन भएको राख्नु पर्यो। अनि यसले चाहिँ झिँगा ह्वाङ्ग राख्दाखेरि यसले चाहिँ झिँगा, लामखुट्टे, मुसा, अन्य किरा नियन्त्रण गर्न पनि सहयोग गर्छ, अथवा हामीले ह्वाङ्गै राख्यौँ भने त्यहाँ मुसा पनि आएर कुच्छ, त्यही के खाइदिन्छ, झिँगा आउँछ, अब विभिन्न किसिमको बिमार लाग्ने पनि डर हुन्छ नि हौ।
1: ए हजुर हजुर दाजु, त्यस्तै गरेर चाहिँ यो फोहोर व्यवस्थापन र स्वास्थ्यको सम्बन्ध चाहिँ के कस्ता छन् त्यो पनि बताइदिनुहोस् न।
2: आहा, साह्रै राम्रो प्रश्न गर्नुभयो साइली बुहारी, यो त जान्नै पर्ने कुरा हो नि।
1: हजुर हजुर हो नि, अब गाउँघरमा साना साना बालबालिका हुन्छन् होइन, तिनीहरूलाई रोगले भेट्न सक्छ नि दाजु,
0: बुढाबुढी पनि त हुन्छ।
2: अब फोहोर चाहिँ सही तरिकाले व्यवस्थापन नगर्दा दुर्गन्ध, किरा तथा रोग फैलाउने जीवाणुको समस्या बढ्न सक्छ। फोहोरबाट दूषित पानी र वातावरणका कारण विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्। त्यसैले स्वच्छ वातावरण स्वस्थ जीवनको आधार पनि मान्न सक्छौ नि हामी, कसो भन्नुहुन्छ साइली बुहारी?
1: हजुर हजुर, एकदमै सही कुरा गर्नुभयो दाजु, त्यही भएर नि सोधेको नि मैले। अब गाउँघरमा धेरै केटाकेटीहरू हुन्छन्
0: हो त,
1: त्यसै गरेर नि कान्छीमा दिदी,
0: हजुर,
1: हाम्रो पहाडी क्षेत्रमा यो फोहोर व्यवस्थापनको महत्व के कस्ता छन् त्यो पनि बताउनुहोस् न।
0: हुन्छ नि साइली बुहारी, हाम्रो जुन चाहिँ पहाडी क्षेत्रमा चाहिँ यसको महत्व के छ भन्दाखेरि, हाम्रो जुन चाहिँ पहाडी क्षेत्रमा घरेलु फोहोर व्यवस्थापन अझ एकदमै महत्त्वपूर्ण छ।
1: हजुर हजुर,
0: जमिन ढल्केको हुने भएकोले जथाभावी फोहोर फाल्दा चाहिँ वर्षाको पानीसँगै फोहोर तलतिर पनि बग्न सक्छ। यसले चाहिँ अब के गर्छ भन्दाखेरि, झोडा, खोल्सा र नदी एकदमै प्रदूषित गर्नुको साथै नाली पनि बन्द गर्ने र पहिरो तथा पानी निकास सम्बन्धी समस्या बढ्न पनि सक्छ, त्यो एउटा कुरा भयो। त्यसैले चाहिँ अब हाम्रो पहाडी क्षेत्रमा चाहिँ घर घरबाटै फोहोर छुट्याउने, जैविक फोहोरबाट कम्पोस्ट बनाउने, अघि यहाँ बिरे पनि भन्नुभयो यो राम्रो कुरो है, जैविक छुटाएर आफूले मल बनाउने, अनि प्लास्टिक तथा अन्य पुनर्चक्र योग्य सामग्री छुट्टै राख्ने बानी चाहिँ हामीले बसाउनु पर्यो। यो चाहिँ हामीले अरूलाई भनेर हुँदैन, पहिला आफ्नो घरबाट हामीले यो काम गऱ्यौँ भने चाहिँ आफूलाई पनि धेरै नै राम्रो हुन्छ जस्तो चाहिँ लाग्छ हौ साइली बुहारी।
1: पक्कै पनि कान्छीमा दिदी। ए हजुर हजुर, त्यस्तै गरेर नि दाजु, यो अब चाडबाड पनि आउँदैछ, हामीले घरको फोहोर व्यवस्थापन गर्नुपर्छ भन्ने कुरोहरू यहाँहरूले बताउनु हुँदैछ है, त्यो फोहोर व्यवस्थापन विषयमा चाहिँ एउटा घरको परिवारको एकजना सदस्यको मात्रै त दायित्व हुँदैन, यो घर परिवारको सदस्यहरूको के कस्तो भूमिका हुन्छ यसमा त्यो पनि बताउनुहोस् न।
2: फोहोर व्यवस्थापनमा कुनै एक व्यक्तिको मात्र जिम्मेवारी नभएर घरको सबै सदस्यले यसमा सहयोग गर्नु पर्यो। बाल बालिकालाई सानैदेखि फोहोर छुट्याउने, डस्टबिन प्रयोग गर्ने, प्लास्टिक कम प्रयोग गर्ने र सार्वजनिक ठाउँमा फोहोर नफाल्ने बानी चाहिँ हामीले सिकाएको हुनु पर्यो।

0: ने आउँदा अथवा यो उठाउने आउँदा चाहिँ उनीहरूलाई दिनु चाहिँ राम्रो यो पनि घरबाटै हामीले सिकाउनु चाहिँ पर्यो नानीहरूलाई.
1: हजुर.
2: अनि साइली भरि अन्तमा चाहिँ यहाँलाई के भन्नु मन लाग्यो भने घरेलु फोहोर व्यवस्थापन एउटा सामान्य सफाइको काम मात्र नभएर स्वास्थ्य वातावरण र भविष्यको पुस्तासँग जोडिएको जिम्मेवारी हो, बुझ्नुभयो त. अनि फोहोर उत्पादन कम गर्ने, घरमै फोहोर छुट्याउने, कुहुने फोहोरबाट कम्पोस्ट बनाउने, यो त हामीले बारम्बार भनिरहेका छौँ है, पुनः प्रयोग तथा पुनर्चक्रण गर्ने र बाँकी फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने बानी सबैले अप्नायो भने चाहिँ सबैजना स्वस्थ र निरोगी हुन सक्छन्.
1: पक्कै पनि दाजु, आज यो फोहोर व्यवस्थापन विषयमा यहाँ दिदी साथै दाजुले मलाई एकदमै राम्रो जानकारी दिनुभयो है. म घर सफा गर्दा गर्दै आएर है यो जानकारीहरू पाएँ, एकदमै खुसी छु दाजु.
0: हजुर हजुर, राम्रो गर्नुभएछ. अब तपाईँले आएर यसरी सभामा फोहोर व्यवस्थापनको कुरा हामीलाई सोध्नुभयो, हामीले पनि जानेको बुझेको कुरा तपाईँलाई बताउन पायौँ होइन बिरे भाइ, एकदमै खुसी लाग्यो.
1: जान्न पाएँ नि त अब कुन फोहोरलाई कस्तो प्रकारले छुटाउनु होइन, कस्तो गरेर चाहिँ कहाँनिर हामीले लगेर जम्मा गर्नुपर्ने हो, त्यो विषयमा धेरै राम्रो जानकारी पाए, एकदमै खुसी लाग्यो.
2: अब चाहिँ यसो गरौँ न, हामी फेरि अर्को गीत सुनेर आनन्द लिऊ न.
1: हुन्छ नि,
0: लु सुनौ न.

0: लौ त आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, बिच बिचमा गीतहरू पनि सुन्यौँ,
1: आनन्द पनि भयो
0: हजुर। अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले
1: हजुर
0: आजलाई चाहिँ हामी तिनैजना घरतिर लागौँ।
1: हुन्छ,
2: लागौँ लागौँ
1: लागौँ लागौँ, लु जाउँ त बुहारी,
2: जाउँ जाउँ।

अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका हिमाली क्षेत्रमा आगामी केही दिन मौसम सफा अनि सुक्खा रहनेछ। दार्जिलिङ, कालिम्पोङ तथा अन्य एक दुई स्थानहरूमा हल्का पानी देखिए तापनि अन्य स्थानहरूमा मौसम सफा रहनेछ।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही क्षणमा नै आकाशवाणीको गान्तोक केन्द्रबाट समय प्रसारण गरी सुनाइरहेछौँ समाचार।

सोरेङ जिल्लाको रेशी बजारमा ज्ञानोदय संस्थानद्वारा आज आयोजित 197 गान्धी जयन्ती समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सहभागिता जनाउनुभयो। समारोहलाई सम्बोधन गर्दै श्री तामाङले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास कार्य तथा पहलहरूबारे प्रकाश पार्दै पूर्वाधार सुदृढीकरण तथा जनताका लागि निरन्तर विकास सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। यस समारोहले महात्मा गान्धीको जीवन, मूल्य मान्यता र अमिट विरासतलाई सम्मान गर्दै एकता, सेवा र समावेशी विकासका सिद्धान्तहरूलाई आत्मसात गर्ने सबैमा सुझाव राख्यो। आगामी 3 र 4 अक्टूबर राज्यका सबै क्षेत्रहरूमा आमा योजनाका चेकहरू वितरण गरिने जानकारी पनि दिइयो। विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति तथा रिन्चेनपोङ निर्वाचन क्षेत्रका 5 ओएसडी र अध्यक्षहरूद्वारा मुख्यमन्त्री राहत कोषमा सहयोग रकम हस्तान्तरण जस्ता गतिविधिहरू पनि कार्यक्रममा समावेश थिए। भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले प्रदेश महासचिव अर्जुन राईसँग नयाँ दिल्लीमा नवनियुक्त भाजपा सिक्किम राज्य प्रभारी तथा दार्जीलिङबाट सांसद राजु विष्टलाई भेटे। उनीहरूले श्री विष्टलाई उनको नयाँ संगठनात्मक जिम्मेवारीका लागि बधाई दिँदै भाजपा सिक्किमको राज्य प्रभारीको रूपमा हार्दिक स्वागत जनाए। सिक्किममा संगठनलाई सुदृढ पार्ने, संगठनात्मक वृद्धि र सार्वजनिक सेवाप्रति नयाँ प्रतिबद्धताका साथ काम गर्ने कुरामा बैठक केन्द्रित थियो। राज्य सचिव तथा श्रम मोर्चा प्रभारी साङ्गे पुलगरको नेतृत्वमा रहेको भाजपा सिक्किम प्रतिनिधिमण्डलले आज गान्तोकमा श्रम विभागका अधिकारीहरूसँग केन्द्रीय कल्याणकारी योजनाहरू र श्रम नीतिहरूबारे छलफल गर्न भेट्यो। प्रतिनिधिमण्डलमा श्रम मोर्चाका अध्यक्ष बीबी सुब्बा र प्रवक्ता साङ्गे ग्याछो भुटिया थिए। छलफलमा ई श्रम, पीएमएसवाईएम, नयाँ श्रम संहिता, राष्ट्रिय करियर सेवा र ईजीपीसी समावेश थिए। प्रतिनिधिमण्डलले धारा 371F अन्तर्गत नीतिहरूले सिक्किमको विशेष संवैधानिक सुरक्षा व्यवस्थालाई सुरक्षित राख्नुपर्नेमा जोड़ दियो। अधिकारीहरूले कानून विभागसँग समन्वय गरी कानूनी पक्षहरूको समीक्षा भइरहेको बताए। महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग सिक्किम सरकारद्वारा समुदाय, आईसीडीएस र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा नाम्ची ग्रामीण परियोजना अन्तर्गत 21 तुरुङ मामरिङ ग्राम पञ्चायत एकाईमा पोषण अभियान अन्तर्गत 9 राष्ट्रिय पोषण माह आयोजना गरियो। पोषणकी सहायक निर्देशक सोफिया लेप्चाले आहार विविधताको महत्व बारे विस्तारमा बताउँदै उचित पोषण र समग्र कल्याण सुनिश्चित गर्न विविध र सन्तुलित आहार सेवनको महत्वमाथि प्रकाश पारिन्। सिक्किम सरकारको खाद्य तथा सार्वजनिक नागरिक आपूर्ति विभागले 28 सेप्टेम्बरदेखि सेवा सेतु शिविर सम्बन्धी 3 दिने कार्यक्रम आयोजना गर्यो, जुन आज गेजिङ जिल्लामा सम्पन्न भयो। शिविरहरूको उद्देश्य सार्वजनिक वितरण प्रणाली र राष्ट्रिय खाद्य सुरक्षा ऐन 2013 सेवाहरूबारे प्रत्यक्ष रूपमा लाभार्थीहरूलाई जानकारी गराउनु थियो। साथै प्रधानमन्त्री गरीब कल्याण अन्न योजना PMGKAY, एक राष्ट्र एक राशन कार्ड अन्त्योदय अन्न योजना तथा प्राथमिकता प्राप्त परिवारको मासिक अधिकार र लाभको बारेमा पनि जानकारी दिनु रहेको थियो। यस अतिरिक्त ई केवाईसी मोबाइल र आधार सिडिङ

0: मा सहजीकरण पीएमजीकेएवाई मा समावेश नभएका योग्य लाभार्थीहरूको नामाङ्कन गुनासो समाधान खाद्यान्नको नमूना र आईईसी सामग्रीको प्रदर्शन पनि समेटिएको थियो। कञ्चनजङ्घा राज्य विश्वविद्यालय संस्कृत विभाग र केन्द्रीय संस्कृत विश्वविद्यालय नयाँ दिल्लीको संयुक्त तत्वावधानमा 10 दिवसीय सरल मानक संस्कृत शिविरको समापन कार्यक्रम आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङको प्रेक्षागृहमा सफलतापूर्वक सम्पन्न भयो। विद्यार्थीहरू र संस्कृत भाषा उत्साहीहरूद्वारा आयोजित शिविरको उद्देश्य संस्कृत भाषाको अध्ययनलाई प्रवर्धन गर्नु र संस्कृत भाषामा रुचि जगाउनु थियो। सिक्किम सरकारको शहरी विकास विभाग र खाद्य तथा नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राई समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने कञ्चनजङ्घा राज्य विश्वविद्यालयका उपकुलपति प्रोफेसर डाक्टर आशिष शर्मा पनि विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू अबको क्रममा सुनाइरहेका छौं आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूका विस्तृत जानकारी। आज 6:50 सुनाउनेछौँ प्रादेशिक समाचार। 7 बजी छ कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ लोकभाकाका गीतहरू विविध कलाकारहरूको स्वरमा। 7:15 सुनाउनेछौँ कार्यक्रम सुरसङ्गम, सुन्नुहुनेछ केही आधुनिक गीत। 8 बजी सुनाउनेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि एउटा विशेष कार्यक्रम। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 सुन्नुहुनेछ कार्यक्रम स्पटलाइट। 10 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ बिहान 6:30। 7:05 कार्यक्रम शुभ प्रभात, 7:15 सुनाउनेछौँ नेपाली भजन विविध कलाकारहरूको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार। 8:45 सुनाउनेछौँ कार्यक्रम योजना विशेष सुकन्या समृद्धि योजना। 9:30 सुन्नुहुनेछ कार्यक्रम गुराँस गुच्छा। 10:02 कार्यक्रम हेलो खरसाङ। 10:30 रहेको छ कार्यक्रम हाम्रो सरकार विशेष बदलिँदो जीवनशैली र वृद्ध वृद्धाको उपेक्षा। 12:05 प्रस्तुत गर्नेछौँ फरमाइसे कार्यक्रम तपाईँको अनुरोधमा। अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 3:20 कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4 बजी प्रस्तुत गर्नेछौँ कार्यक्रम नारी प्रगति। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति। 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान। 5:30 छ कार्यक्रम इभिनिङ मेलोडी। 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम गाउँली सभा। 7 बजी सुनाउनेछौँ लोकलहरी अन्तर्गत राधिका प्रधानको स्वरमा केही लोकगीतहरू। 7:15 रहेको छ कार्यक्रम सुरसङ्गम। 8 बजी प्रस्तुत गर्नेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि एउटा विशेष कार्यक्रम। 9:15 स्पटलाइट अनि राति 10 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, यो त थियो आजका अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका हिमाली क्षेत्रमा आगामी केही दिन मौसम सफा अनि सुखा रहनेछ। दार्जिलिङ, कालेबुङ तथा अन्य 1-2 स्थानहरूमा हल्का पानी देखिए तापनि अन्य स्थानहरूमा पनि मौसम सफा रहनेछ। दार्जिलिङ जिल्लाको अधिकतम तापक्रम आज 22 डिग्री रहेको थियो भने न्यूनतम तापक्रम 16 डिग्री रहेको छ। कालेबुङ जिल्लाको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम 21 डिग्री, खरसाङको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम तापक्रम 20 डिग्री, मिरिकको अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम तापक्रम 19 डिग्री रेकर्ड गरिएको थियो भने यसरी नै सिलगढीको अधिकतम तापक्रम 34 डिग्री अनि न्यूनतम तापक्रम 25 डिग्री रेकर्ड गरिएको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पश्चिम बंगालको सिलीगुडी, गुवाहाटी अनि सिलङलाई जोड्ने राजमार्ग करिडोरको विकास गरिने घोषणा गर्नुभएको छ। राष्ट्रिय जाँच एजेन्सीले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदीन बंगलादेशसित सम्बन्धित रहेको मामिलामा चारजनालाई पक्राउ गरेको छ। सर्वोच्च न्यायालयले क्यान्सरको औषधिमा निजी अस्पतालहरूले लिने अत्यधिक मार्जिनप्रति चिन्ता व्यक्त गर्दै सबै औषधिहरूको लागि एक समान 16% मार्जिन लागू गर्ने वकालत गरेको छ। सिलीगुडी उत्तरकन्या मिनी सचिवालयमा आज जीटीएलाई लिएर एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो र दार्जीलिङका विधायक नोमन राईले आज रिम्बिक लोधमा क्षेत्रका विभिन्न ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा निर्वाचित प्रतिनिधिहरूसित आईबी बंगलो लोधमामा प्रशासनिक बैठक गर्नुभएको छ। अब समाचार विस्तारमा। केन्द्रीय परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पश्चिम बंगालको सिलीगुडी, असमको गुवाहाटी तथा मेघालयको सिलङलाई जोड्ने 6.30 किलोमिटर लामो राजमार्ग करिडोरको विकास गरिने घोषणा गर्नुभएको छ। उहाँले यसका लागि 61,500 करोड रुपियाँको राशि आवंटित गरिएको पनि भन्नुभयो। यसले पश्चिम बंगालको संवेदनशील चिकन्ने करिडोरसित पूर्वोत्तर राज्यहरूलाई सम्पर्क सञ्जालसित जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसको घोषणा गर्दै श्री गडकरीले भन्नुभयो,
2: मैं एक ही रोड बना रहा हूँ, सिलीगुड़ी गुवाहाटी, गुवाहाटी शिलांग और शिलांग टू सिलचर, लाइफ लाइन। टोटल लेंथ 630 किलोमीटर एंड कॉस्ट ऑफ द प्रोजेक्ट इज 61,500 करोड़। एक ही प्रोजेक्ट सिलीगुड़ी से गुवाहाटी हाई स्पीड कॉरिडोर है, 400 किलोमीटर, 30,000 करोड़। ये अलाइनमेंट अप्रूवल स्टेज पर है, अभी हो जाएगी। ये ब्राउन फील्ड और ग्रीन फील्ड है, कुछ पुराना है कुछ नया है, क्योंकि काम करना मुश्किल है और ये मिक्स है। और पश्चिम बंगाल के माध्यम से नॉर्थ ईस्ट की कनेक्टिविटी मजबूत करने पर ये बहुत इम्पोर्टेंट है। उत्तर बंगाल के चिकन्ने क्षेत्र में बेहतर संपर्क की व्यवस्था इससे बनेगी।
1: स्मरण रहोस्, सिलीगुड़ी गोरखपुर 6 लेनको राष्ट्रिय राजमार्ग निर्माणको घोषणा अघिबाटै गरिसकिएको छ। एसियन हाइवेको निर्माण कार्य अन्तिम चरणमा छ। यी सड़क परियोजनाहरूले क्षेत्रको व्यवसाय, उद्योग, सम्पर्क सञ्जाल र सुरक्षालाई ठूलो टेवा प्रदान गरेको छ। महान समाज सुधारक अनि शिक्षाविद पण्डित ईश्वरचन्द्र विद्यासागरको 207 जयन्तीको अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको पैतृक गाउँ बिरसिंह पुगेर उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम मेदनापुर जिल्लामा स्थित उहाँको जन्मस्थानमा आयोजित विशेष स्मारक समारोहमा भाग लिनुहुँदै मुख्यमन्त्रीले राज्यको समग्र विकास अनि औद्योगिकीकरणको सकारात्मक तस्विर पेश गर्नको साथै घाटाल, मास्टर प्लान अनि विभिन्न सामाजिक समस्याहरूलाई लिएर राज्यको पूर्ववर्ती सरकारको नीतिहरूमाथि तीखो प्रहार गर्नुभयो। उहाँले भन्नुभयो, रिलायन्सले राज्यमा ठूलो निवेश गर्ने भएको छ। यस निवेशको रूपरेखा तय गर्ने उद्देश्यले रिलायन्सको एक उच्चस्तरीय प्रतिनिधि मण्डलले चाँडै कोलकाताको भ्रमण गर्नेछ। मुख्यमन्त्रीले उपस्थित जनसमूहलाई आश्वस्त गर्दै भन्नुभयो, वर्तमान भाजपा सरकारको कार्यकालमा सबै क्षेत्रमा समग्र परिवर्तन अनि विकास कुनै पनि स्थितिमा सुनिश्चित गरिनेछ। राष्ट्रिय जाँच एजेन्सी एनआईएले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदीन बंगलादेश जेएमबीसित सम्बन्धित रहेको मामिलामा चारजनालाई पक्राउ गरेको छ। एनआईएले हिजो राज्यका विभिन्न स्थानहरूमा छापामारी गरी यो पक्राउ गरेको हो। एनआईएले गरेको छापामारीमा पूर्व बर्धमान, दक्षिण 24 परगना र दक्षिण दिनाजपुर जिल्लाहरू सामेल छन्। पश्चिम बंगाल सरकारले कोलकाताको सत्यजित रे फिल्म एवं टेलिभिजन संस्थानमा 27 सितम्बरमा भएको घटनाको जाँच गर्न 5 सदस्यीय विशेष जाँच दल एसआईटी गठन गरेको छ। कोलकाता पुलिस अपर आयुक्त कुनाल अग्रवालको अध्यक्षतामा रहेको यो दलले घटनासित सम्बन्धित पञ्चसायर थानामा दर्ता भएका 3 प्राथमिकीको जाँच गर्नेछ। एसआईटीलाई 1 अक्टोबरसम्ममा प्रथम जाँच रिपोर्ट बुझाउन भनिएको छ। 27 सितम्बरमा सत्यजित रे फिल्म एवं टेलिभिजन संस्थानको परिसरमा एक उपभोक्ता समूह अखिल भारतीय ग्राहक र संस्थानका विद्यार्थीहरूबीच झडप भएपछि हिंसा भड्किएको थियो। सर्वोच्च न्यायालयले क्यान्सर औषधिमा निजी अस्पतालहरूले लिने अत्यधिक मार्जिनप्रति चिन्ता व्यक्त गर्दै यसलाई अन्यायपूर्ण भनेको छ र सबै औषधिहरूको लागि 1:16 मार्जिन लागू गर्ने वकालत गरेको छ। न्यायाधीश विक्रमनाथ र सन्दीप मेहताको पीठले केन्द्र सरकारलाई कर्पोरेट अस्पतालहरूले बिरामीहरूलाई आफ्नै वा तोकिएको फार्मेसीबाट औषधि किन्न बाध्य पार्छन् भन्ने आरोपहरूको जाँच गर्न भनेको छ। न्यायालयले औषधि मूल्य नियन्त्रण आदेश 2013 अन्तर्गत औषधिको मूल्य जेनेरिक औषधि र चिकित्सा उपकरणहरूको नियमनसित सम्बन्धित याचिकाहरूको सुनवाई गरिरहेको थियो। मामिलाको आगामी सुनवाई 12 अक्टोबरमा हुनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। सिलीगुडी उत्तरकन्या मिनी सचिवालयमा आज एउटा महत्वपूर्ण बैठक जीटीएलाई लिएर सम्पन्न भयो। बैठकको अध्यक्षता पार्वत्य मामिला राज्यमन्त्री विशाल लामाले गर्नुभयो भने बैठकमा क्याबिनेट मन्त्री डाक्टर शंकर घोष, जीटीएका प्रशासक स्मृति रञ्जन मोहन्ती तथा खरसाङका भाजपा विधायक सोनम लामा उपस्थित थिए। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै डाक्टर शंकर घोषले भन्नुभयो, यस बैठकमा पहाड़का 3 प्रमुख समस्याहरूको समाधान तथा जीटीए क्षेत्रको विकासबारे गहन छलफल गरियो। उहाँले भन्नुभयो, पहाड़का 3 प्रमुख समस्याहरू ट्राफिक जाम, फोहोर मैला व्यवस्थापन तथा पिउने पानी संकटको समाधान कसरी गर्न सकिन्छ त्यसबारे छलफल गरियो। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
3: डाक्टर शंकर घोषले भन्नुभयो, पहाड़को पर्यटन विकासका लागि केन्द्र सरकारले 57 करोड़ रुपियाँ आवंटित गरेको छ। उहाँले वन डिस्ट्रिक्ट वन डेस्टिनेशनको मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनलाई मूर्त रूप दिने छ भनी बताउनुभयो। उहाँले होमस्टेहरूको पञ्जीकरण तथा त्यहाँ आउने पर्यटकहरूको विवरण पुस्तिका अनिवार्य, पर्यटन उद्योग सम्बन्धित नीति राज्य सरकारले चाँडै ल्याउने पनि बताउनुभयो। उहाँले दार्जिलिङ महाकाल मन्दिरको मेगा प्रोजेक्टको लागि ठूलो योजना बनिँदैछ भनी बताउनुभयो र त्यसको घोषणा स्वयं मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुहुने भन्नुभयो। पहाड़को अर्थव्यवस्था, रोजगार अनि व्यवसायलाई प्रोत्साहित गर्न राज्य सरकारले कैयन ठूलो उत्सवहरूको आयोजना गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो। उहाँले दार्जिलिङको पुरानो गौरवलाई फर्काइल्याइने तथा ग्लोबल टुरिज्म डेस्टिनेसनको रूपमा विकसित गरिने बताउनुभयो। उहाँले दार्जिलिङलाई ल्यान्ड अफ टी को पहिचान दिलाउन ठूलो रूपमा सांस्कृतिक र खेलका साथ टी फेस्टिभल मनाइने कुराको उल्लेख गर्नुभयो। पार्वत्य मामिला राज्यमन्त्री विशाल लामाले पहाड़को जन आकांक्षालाई भाजपा सरकारले पूरा गर्ने बताउनुभयो। यसका लागि समय लाग्ने उहाँले भन्नुभयो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: रिम्बिक क्षेत्र भ्रमणका क्रममा दार्जिलिङका विधायक नोमन राईले आज रिम्बिक लोदमा क्षेत्रका विभिन्न ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा निर्वाचित प्रतिनिधिहरूसित आइबी बंगलो लोदमामा प्रशासनिक बैठक गर्नुभएको छ। समष्टिभित्रका पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा रहेका विधायक राईले 4 वटै ग्राम पञ्चायतका निर्वाचित प्रतिनिधिहरूसित बैठक गर्दै पछिल्लो समय प्राकृतिक आपदाको कारण भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेका विभिन्न विकास तथा जनकल्याणकारी परियोजनाका विषयमा विस्तृत छलफल गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाद्वारा जनसेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ। आज यस विशेष श्रृङ्खलामा हामीले चर्चा गरिरहेका छौं जल सुधारको क्षेत्रमा मोदी सरकारको एउटा अर्को महत्वपूर्ण उपलब्धिबारे। यसबारे सुन्नुहोस् हाम्रो अशोक चौरसियाबाट एक रिपोर्ट।
4: गुजरात दशकौंसम्म पटक पटक खडेरी अनि भीषण जल संकटको त्रासदी झेलिरहेको थियो। यस परिस्थितिलाई परिवर्तन गर्दै गुजरातका तत्कालीन मुख्यमन्त्री छँदा

0: नरेन्द्र मोदीजीले जल प्रबन्धनलाई एउटा स्थायी व्यवस्थाको रूपमा स्थापित गर्नुभयो। चेक ड्याम, खेत तालाब, रिचार्ज वेल अनि नहरहरूको एक विशाल नेटवर्कको योजना तयार गर्नुभयो। सुजलाम सुफलाम जस्तो दूरगामी पहलको माध्यमले पहाडीको बेला आउने अधिक जललाई 332 किलोमिटर भन्दा अधिक लामो नहरहरूको माध्यमले उत्तरी गुजरातको सैकडौं गाउँहरूसम्म पुर्याउने काम गर्छ।
1: अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पश्चिम बंगालको सिलिगुडी, गुवाहाटी अनि सिलङलाई जोड्ने राजमार्ग करिडोरको विकास गरिने घोषणा गर्नुभएको छ। राष्ट्रिय जाँच एजेन्सीले पश्चिम बंगालमा आतंकवादी संगठन जमात उल मुजाहिदीन बंगलादेशसित सम्बन्धित रहेको मामिलामा चारजनालाई पक्राउ गरेको छ र सिलिगुडी उत्तर कन्या मिनी सचिवालयमा आज जीटीएलाई लिएर एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। यसका साथै समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई कार्यक्रमको अघिल्लो चरणमा सुनाइरहेका छौँ केही लोकभाकाका गीतहरू विविध कलाकारहरूको स्वरमा।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अहिले सुनायौँ वैजयन्ती विश्व अनि अन्य लोक कलाकारहरूको विविध स्वरमा केही लोक गीतहरू, कार्यक्रम लोक लहरीमा। श्रोताहरू, अबको क्रममा प्रस्तुत छ कार्यक्रम सुरसङ्गम, जस अन्तर्गत सुनाउनेछौँ केही आधुनिक गीतहरू विविध कलाकारहरूको स्वरमा।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ आकाशवाणीबाट समप्रसारित समाचार, अनि क्रमैले 7:35 मा सुनाउनेछौँ बङ्गला समाचार पनि।

0: तंत्र की रचना केवल और केवल नरेंद्र मोदी जी के नेतृत्व में भारतीय जनता पार्टी कर सकती है, कोई और नहीं कर सकता।
1: उनले राज्यको आम आदमी पार्टी सरकारमाथि कानून व्यवस्था कमजोर भएको, भ्रष्टाचार बढेको तथा नशाको समस्या गम्भीर बन्दै गएको आरोप लगाएका छन्। भाजपा सत्तामा आए नशाको कारोबारमा संलग्न व्यक्तिमाथि कडा कारवाही गरिने उनले बताएका छन्। यसका साथै शाहले किसानका समस्याको समाधान, पंजाबमा उद्योग क्षेत्रलाई पुनः प्रवर्धन गर्ने तथा युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। केन्द्र सरकारले 18 वर्ष भन्दा कम उमेरका युवाको सामाजिक सञ्जाल खातामा तत्काल कुनै प्रतिबन्ध लगाउने योजना नरहेको जनाएको छ। सूचना तथा प्रसारण मन्त्रालयका सूत्रहरूले आज 18 वर्षभन्दा कम उमेरका युवाको सामाजिक सञ्जाल खातामा प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्ने सञ्चार माध्यममा प्रकाशित खबरलाई खारेज गरेका छन्। सूत्रहरूले यस्ता खबरलाई झुटा र आधारहीन बताएका छन्। श्रोता समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको क्षेत्रमा 25 वर्ष पूरा गर्दैछन्। जनसेवादेखि देशसेवाको मन्त्र र निरन्तर समर्पणसँगै सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्न काम गरिरहेको छ। यसै अन्तर्गत आत्मनिर्भर भारत पहल मार्फत घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने, आयातमा निर्भरता घटाउने र भारतलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ। उत्पादनमा आधारित प्रोत्साहन योजना, कृषि पूर्वाधार कोष, मेक इन इन्डिया तथा सूक्ष्म साना र मझौला उद्यमलाई सहयोग लगायतका पहल मार्फत देशको उत्पादन क्षमता बढाउने लक्ष्य राखिएको छ। अवकाश प्राप्त कमोडर श्रीकान्त के सुनरले भारतले रक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन्। उनले भारत प्रमुख रक्षा उपकरण आयातकर्ता, उदयमान रक्षा सामग्री निर्यातकर्ता मुलुकका रूपमा अघि बढिरहेको बताएका छन्। गृह मन्त्रालयले जम्मू कश्मीरको बटगाममा सुरक्षा बलले लश्कर ए तोयबाका कमाण्डर मुसा उर्फ आसिफ फौजीलाई मारिएको जनाएको छ। मन्त्रालयका अनुसार यो कारवाही आतंकवाद विरोधी सञ्जालका लागि ठूलो धक्का हो। मन्त्रालयले मुसा मारिएसँगै 2022 जम्मू कश्मीरमा सक्रिय लश्कर ए तोयबाका चारैजना कमाण्डर मारिएको जनाइएको छ। आतंकवादी समूहका अन्य तीन सदस्य जुनेत भट्ट 2024, सुलेमान 2025 र यासिरलाई यसै वर्ष सेप्टेम्बरमा सुरक्षा बलले अलग अलग मुठभेडमा मारेको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि जम्मू कश्मीर पुलिस, भारतीय सेना तथा केन्द्रीय सशस्त्र पुलिस बल लगायत सबै सुरक्षा निकायले आतंकवाद विरोधी अभियान सञ्चालन गर्दै आएका छन्। गृहमन्त्री अमित शाहले आज गुजरात आतंकवाद विरोधी दस्ता एटीएस, भारतीय तटरक्षक बल तथा केन्द्रीय गुप्तचर निकायको संयुक्त कार्यवाहीमा इरानी डुङ्गाबाट 5 पाकिस्तानी नागरिक पक्राउ गरिएको बताएका छन्। कार्यवाहीका क्रममा भारतको विशिष्ट आर्थिक क्षेत्रमा रहेको उक्त डुङ्गाबाट 526 किलोग्राम मिथ्याम्फेटामाइन र हिरोइन बरामद गरिएको छ। सामाजिक सञ्जाल मार्फत गृहमन्त्री शाहले मोदी सरकार युवालाई लागू औषधको लतबाट जोगाउन प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयका अनुसार सेप्टेम्बर 14 13 सञ्चालन गरिएको यो कार्यवाहीले भारतको समुद्र सीमाको सुरक्षाका लागि गुप्तचर सूचना आधारित विभिन्न सुरक्षा निकाय बीचको समन्वयलाई थप मजबुत बनाएको देखिएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। रबी बालीको न्यूनतम समर्थन मूल्य बढाउन केन्द्रीय मन्त्रीमण्डलको स्वीकृति। पञ्जाबलाई 2029 अन्त्यसम्म नशामुक्त बनाउने अमित शाहको दाबी। 18 वर्ष मुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजना नरहेको केन्द्रको पुष्टि। बटगाममा लश्कर ए तोयबाका कमाण्डर मुसा मारिएको गृह मन्त्रालयको भनाई। अनि भारतीय जल क्षेत्रमा इरानी डुङ्गाबाट

0: भारतद्वारा भर्चुअल माध्यममा आयोजित गरियो। रक्षामन्त्री राजनाथ सिंह भोलि नयाँ दिल्लीमा रक्षा लेखा विभागको 279 स्थापना दिवस समारोहमा सामेल हुनुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ र सर्वोच्च न्यायालयले क्यान्सर औषधिमा निजी अस्पतालहरूले लिने अत्याधिक मार्जिनप्रति चिन्ता व्यक्त गर्दै सबै औषधिहरूको लागि एक समान 16% मार्जिन लागू गर्ने वकालत गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलको आर्थिक कार्य समितिले आज विपणन सत्र 2027-28 लागि सबै अनिवार्य रबी अन्न बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीमा वृद्धिलाई स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकपछि सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले नयाँ दिल्लीमा भन्नुभयो, यो निर्णय कृषकहरूलाई उनीहरूको उपजको लाभकारी मूल्य सुनिश्चित गर्नको लागि ल्याइएको हो। कुसुमको लागि एमएसपीमा सबैभन्दा अधिक 675 रुपियाँ प्रति क्विन्टल वृद्धि गरेको छ। श्री वैष्णवले भन्नुभयो, मसुरको लागि एमएसपीमा 390 रुपियाँ प्रति क्विन्टल, जौँको लागि 136 रुपियाँ प्रति क्विन्टल, चनाको लागि 83 रुपियाँ प्रति क्विन्टल अनि गहुँमा 25 रुपियाँ प्रति क्विन्टलको वृद्धि गरिएको छ।
1: सबसे पहला फैसला लिया गया रबी क्रॉप्स के लिए एमएसपी तय करना। माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी ने अपने कार्यकाल के आरंभ से ही एमएसपी में 50% प्रॉफिट देना वो तय किया था, उस फैसले को इसमें लागू किया गया है। वीट, बार्ली, ग्राम, लेंटिल्स, रेपसीड, मसूर, मस्टर्ड और सेफ्लावर, इन सब के लिए जो प्रोडक्शन कॉस्ट है उससे कम से कम 50% ज्यादा रखी गई है एमएसपी।
0: कोलम्बो सुरक्षा सम्मेलन सीएससीको 9 उपराष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठक आज भारतद्वारा भर्चुअल माध्यममा आयोजित गरियो। बैठकमा बङ्गलादेश, मालदिव, मरिसस, श्रीलंका अनि सेसेल्सका प्रतिनिधिहरूले भाग लिएका थिए। विदेश मन्त्रालयले बताए अनुसार सदस्य देशहरूले गत वर्ष 20 नोभेम्बरमा नयाँ दिल्लीमा आयोजित सीएससीको 7 राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठकमा लिएका निर्णयहरूको समीक्षा गरे। उनीहरूले वर्ष 2025 का लागि सहयोग अनि गतिविधिहरूको रोडम्यापको पनि समीक्षा गरे अनि सहयोगको 5 स्तम्भहरूमा प्रशिक्षण अनि क्षमता निर्माण कार्यक्रमहरूको आयोजनमा सदस्य देशहरूद्वारा गरिएको महत्वपूर्ण प्रगतिको सराहना गरे। मन्त्रालयले भनेको छ कि सदस्य देशहरूले हिन्द महासागर क्षेत्रमा प्रमुख सुरक्षा मुद्दाहरूमाथि सहयोगलाई अझ बलियो बनाउने तथा मानवीय सहायता अनि आपदा राहतमा आफ्नो स्थायी साझेदारीलाई जारी राख्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याए। रणनीतिक मामिलाहरूका उपराष्ट्रिय सुरक्षा सल्लाहकार पवन कपूरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्रको सेवा गर्ने संकल्पका साथ उहाँको यात्रा जारी छ। सेवा र सुशासनको यो दृष्टिकोणका साथ सरकार 2047 सम्ममा विकसित भारतको लक्ष्यतर्फ काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवन रूपान्तरण गर्ने प्रयास भइरहेको छ। यस विशेष श्रृङ्खलामा आज हामी मुम्बईमा रहेको अटल बिहारी वाजपेयी शिवरी नहाउ सेवा अटल सेतुको बारेमा जानकारी प्रदान गर्दैछौँ।
2: The Atal Bihari Vajpayee Shivri Navaseva Atal Setu is India's longest sea bridge. Prime Minister Narendra Modi inaugurated the bridge in January 2024. He had also laid its foundation stone in December 2016. Constructed at a cost of more than 17,840 crore rupees, the Atal Setu is about 21.8 kilometers long and has 6 lanes. Around 16.5 kilometers of the bridge is over the sea, while about 5.5 kilometers are on land. According to infrastructure expert Pandurang Dandaute, the Atal Setu is an engineering marvel, particularly because of its unique features and environmental considerations taken into account during its construction.
3: In terms of technology and science, this Atal Setu is really a marvel. It is one of the longest sea links in the world. It has constructed in deep sea. Length is very high and importantly, it has taken care of all the environmental challenges and security and safety challenges.
2: The Atal Setu has enhanced the ease of living for citizens by reducing travel time between Mumbai and Navi Mumbai from almost 2 hours to about 50 minutes. Working professional Anup Anand says the bridge has made daily travel from Mumbai and Navi Mumbai faster, smoother and more convenient.
4: Earlier, traveling between Mumbai and Navi Mumbai is

0: to take much longer, especially during peak hours. Since Atal Setu opened, the journey has become much faster and smoother. It has saved a lot of time for daily commuters like us and has made traveling between Mumbai and Navi Mumbai much more convenient.
1: The Atal Setu has also improved connectivity to Navi Mumbai International Airport. It has reduced travel time between Mumbai, Pune, Goa and parts of South India. The bridge has further strengthened connectivity between Mumbai Port and the Jawaharlal Nehru Port. Prarthana, Akashwani News, Mumbai.
2: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंह भोलि नयाँ दिल्लीमा रक्षा लेखा विभागको 269 स्थापना दिवस समारोहमा सामेल हुनुहुनेछ। यस अवसरमा रक्षा मन्त्रीद्वारा रक्षा लेखा विभागको विभिन्न सूचना प्रौद्योगिकी पहलहरूको शुभारम्भ गरिनेछ। यसमा भारतीय सेनाका वित्तीय सूचना प्रणाली विभागको सक्षम प्लेटफर्मसित एकीकरण, रक्षा मन्त्रालयको लागि संशोधित राष्ट्रिय सङ्कलन प्रणाली अनि रक्षा मन्त्रालयमा ट्रेजरी सिङ्गल अकाउन्ट भुक्तानहरूको शुरूआतका लागि पेमेन्ट राउटिङ एन्ड इन्टिग्रेटेड सिस्टम म्यानेजमेन्ट प्लेटफर्म सामेल छन्। भारतीय जनता पार्टीले दावी गरेको छ आज नयाँ दिल्लीमा आयोजित INDIA गठबन्धनको बैठकमा धेरै नेताहरू सामेल नभएपछि गठबन्धनले आन्तरिक मतभेदहरूको सामना गर्न परिरहेको छ। नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै पार्टीका वरिष्ठ नेता अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, DMK समाजवादी पार्टी अनि आम आदमी पार्टीसहित विभिन्न दलका नेता यस बैठकमा सामेल भएनन्। श्री चौहानले आरोप लगाउनुभयो कि INDIA गठबन्धनद्वारा प्रस्तावित मार्चको उद्देश्य लोकतन्त्रको रक्षा गर्नु होइन तर काङ्ग्रेस अनि सहयोगी दलहरूको राजनीतिक हितहरूको रक्षा गर्नु थियो। उहाँले यो पनि दावी गर्नुभयो, INDIA गठबन्धन अनि काङ्ग्रेसका नेताहरू राहुल गान्धीलाई आफ्नो नेता स्वीकार गर्नको लागि तयार छैनन्। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनुभयो। अमेरिकामा नेशनल एसोसिएसन अफ म्यानुफ्याक्चरर्सद्वारा आयोजित गोलमेज सम्मेलनलाई सम्बोधन गर्दै श्री गोयलले भारतको बढ्दो औद्योगिक आधार र दक्ष कार्यबललाई प्रकाश पार्नुभयो। उहाँले अमेरिकी कम्पनीहरूलाई भारतमा लगानी बढाउन भारतीय साना तथा मध्यम उद्यमहरूसँग साझेदारी गर्न र उन्नत सम्पादनमा संयुक्त रूपमा लगानी गर्न आग्रह गर्नुभयो। सर्वोच्च न्यायालयले क्यान्सर औषधिमा निजी अस्पतालहरूले लिने अत्याधिक मार्जिनप्रति चिन्ता व्यक्त गर्दै यसलाई अन्यायपूर्ण भनेको छ र सबै औषधिहरूको लागि एक समान 16% मार्जिन लागू गर्ने वकालत गरेको छ। न्यायाधीश विक्रम नाथ र सन्दीप मेहताको पीठले केन्द्र सरकारलाई कर्पोरेट अस्पतालहरूले बिरामीहरूलाई आफ्नै वा तोकिएको फार्मेसीबाट औषधि किन्न बाध्य पार्छन् भन्ने आरोपहरूको जाँच गर्न भनेको छ। न्यायालयले औषधि मूल्य नियन्त्रण आदेश 2013 अन्तर्गत औषधिको मूल्य, जेनेरिक औषधि र चिकित्सा उपकरणहरूको नियमनसित सम्बन्धित याचिकाहरूको सुनवाई गरिरहेको थियो। मामिलाको आगामी सुनवाई 12 अक्टोबरमा हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाई खेल 2026 पुरुषहरूको 87 किलोग्राम ग्रिको रोमन कुस्ती स्पर्धामा काँस्य पदक जितेकोमा सुनिल कुमारलाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR News Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय मन्त्रीमण्डलको आर्थिक कार्य समितिले आज विपणन सत्र 2027-28 लागि सबै अनिवार्य रबी अन्न बालीहरूको न्यूनतम समर्थन मूल्य MSPमा वृद्धिलाई स्वीकृति दिएको छ। कोलम्बो सुरक्षा सम्मेलन CSC को नवौं उपराष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठक आज भारतद्वारा भर्चुअल माध्यममा आयोजित गरियो। रक्षा मन्त्री राजनाथ सिंह भोलि नयाँ दिल्लीमा रक्षा लेखा विभागको 269 स्थापना दिवस समारोहमा सामेल हुनुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 पहिलो समाचार संस्करणका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। थ्री इडियट्सको गीत जुबी डुबीले प्राकृतिकको अनौठो रूपको वर्णन गरेका छन्। मन्द हावाले गुनगुनाउँदैछ, यो सारा संसार ठुलो स्वरमा गाउँदैछ। यो चलचित्रमा जसरी हुन्छ वास्तविक जीवनमा पनि चरणबद्ध रूपमा भइरहेको छ। हागाहरूमा पातहरू र फुलहरूमा मौरीहरू गाइरहेका छन्। सूर्यको किरणहरू र आकाशमा चराहरू गाइरहेका छन्। सोनु निगम र श्रेया घोषालको आवाजमा संगीत रहेको छ। सन्तानु मोइत्रा, शब्द स्वानन्द किरकिरे।

प्रेम रतन धन पायो गीतले एक व्यक्तिको आनन्द व्यक्त गर्दछ जसको जीवन साँचो प्रेम र गहिरो भावनात्मक सम्बन्ध पाएपछि परिवर्तन भएको छ। सबै अन्धकार र एक्लोपन गायब हुन्छ किनभने तिनीहरू आफ्नो प्रियजनको उपस्थितिले बुझिएको हेरचाह गरिएको र रङ्गीन महसुस गर्छन्। यस चलचित्रको गीतमा रामलाई प्रेमले प्रतिस्थापन गरिएको छ। पलक मुचलको आवाजमा संगीत रहेको छ हिमेश रेशमिया, शब्द इर्सद कमिल।

क्या करू को शाब्दिक अर्थ अब तिमी बिना के गरू हो एक लोकप्रिय वाक्यांश भएकोले यो धेरै फरक गीतहरू मध्ये एक हो। यसले तपाईको हृदय नियन्त्रण बाहिर भएको महसुस हुने भ्रम चक्कर लाग्ने र जादुको वर्णन गर्दछ। गीत का शब्दहरूले दिन रात आफ्नो नाम जप्ने र आफ्नो विचारमा आफूलाई हराउने बारेमा कुरा गर्छन्। क्लिन्टन सिरिजोको आवाजमा संगीत रहेको छ शंकर एसान लोई, शब्द जावेद अख्तर।

पुरोहितु शीर्षकका लोकप्रिय गीतहरू मध्ये एउटा सामान्य विषयवस्तु भएकोले धेरै प्रसिद्ध दक्षिण एसियाली गीतहरूको सबैभन्दा प्रसिद्ध चलचित्र किक 2014 जसलाई मोहम्मद इरफानले गाएका थिए। यसले गहिरो भक्ति, जुनुन र प्रियजन जताततै हुनुहुन्छ भन्ने भावना व्यक्त गर्दछ। सलमान खान र मोहम्मद इरफानको आवाजमा संगीत रहेको छ हिमेश रेशमिया, शब्द कुमार।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ आ सुन से मिलना है सानको आवाजमा, संगीत रहेको छ हिमेश रेशमिया, शब्द इर्सद कमिल।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि बिदा दिनुहोस्। हवस् त नमस्ते।

नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। लेखक हुनुहुन्छ असम विश्वविद्यालयका कानून विभागका प्रमुख प्राध्यापक श्री पार्थ प्रतिम पाल। यस विषयमा प्रस्तुत गर्न गइरहेको छु म रोशनी छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको जनसेवाको 25 वर्ष पूरा हुन गइरहेको छ। वहाँ 76 वर्षमा प्रवेश गर्नुभएको छ। वहाँको जन्मदिनमा 17 सितम्बरको दिन देशभरि अनेकौं स्थानहरूमा लाखौं आशीर्वाद दियोहरू बालिएका छन्। जनसेवा, सुशासन, समाज कल्याण तथा सेवा संकल्पले पूर्वोत्तरको चौतर्फी विकासबारे प्रस्तुत छन् केही ऐतिहासिक पाइलाहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशको शासन सम्हाल्नु भएको 12 साल पूरा भइसकेको छ तथा 13 वर्षमा प्रवेश गरिरहेको छ। वहाँको दूरदर्शी नेतृत्वले पूर्वोत्तर भारतको कायाकल्प गर्दै क्षेत्रको चहुमुखी विकासलाई अभूतपूर्व गति प्रदान गरेको छ। एक समय थियो जब पूर्वोत्तरलाई भारतको अशान्त क्षेत्रहरूमा गनिन्थ्यो अनि उद्योग, व्यापार र रोजगारमा धेरै पछाडिएर गएको थियो। तर आज प्रधानमन्त्रीको दूरदर्शिता र पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिएकोले यस क्षेत्रका 8 राज्यहरू अहिले समृद्धि र विकासको मार्गमा धेरै अगाडि बढिसकेका छन्। उद्योग, पर्यटन र व्यापार, वाणिज्य र रोजगारले नयाँ रफ्तार पक्रेको छ। श्री नरेन्द्र मोदीले वर्ष 2014 केन्द्रको सत्ता सम्हाल्नु भएको थियो। त्यस ताकदेखि नै उहाँले पूर्वोत्तर भारतको समग्र विकासलाई विशेष प्राथमिकता दिनुभयो। पूर्वोत्तर भारतको विकास बिना भारतको समग्र विकास सम्भव छैन भन्ने कुरा उहाँले गहिरो रूपमा बुझिसक्नु भएको थियो। पूर्वोत्तर राज्यहरूमा स्थायी शान्ति र समृद्धि कायम गर्नु हो भने असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, अरुणाचल प्रदेशको तीव्र विकास एकमात्र प्रभावी उपाय हो भन्ने कुरा श्री मोदीले अघिबाटै बुझिसक्नु भएको थियो। यसैले त आफ्ना मन्त्री परिषदका साथीहरूलाई महिनामा एक पटक कुनै न कुनै मन्त्रीले पूर्वोत्तर भारतको भ्रमण गर्न पर्छ तथा समन्वित रूपमा सबै मन्त्रालयहरू मिलेर पूर्वोत्तरको विकासलाई ठूलो टेवा दिनुपर्छ भन्ने निर्देश दिनुभयो। क्षेत्रको सांस्कृतिक समृद्धि र रणनीतिक महत्व ठूलो रहे तापनि त्यसभन्दा अघिका सरकारहरूले पूर्वोत्तरको विकासमा धेरै उपेक्षा गरेका थिए। तर श्री मोदी सरकारको दूरदृष्टिको सार्थक परिणामहरू आज सबैले देखिरहेका छन्। सड़क, रेल, हवाई, पूर्वाधार, सम्पर्क, सञ्जालको जाल ओछ्याइएको आज चारैतिर देखिन्छन्। राजमार्ग, रेलवे, विमानस्थल, पुलहरू र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिँदैछ जसले जनताको जीवनलाई सहज र गुणात्मक रूपमा थप उत्कृष्ट बनाउँदैछ। यसलाई राष्ट्रिय र क्षेत्रीय अर्थतन्त्रसँग स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी पनि आकर्षित गरिरहेको छ। अवसरहरू यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन् जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन् जसमा देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू छन्। व्यापार, लगानी र गतिशीलतालाई बढावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र उत्तेजित गर्दैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै बिस्तारै पूर्वोत्तरलाई भारतको भविष्यको लागि समृद्धि, स्थिरता र रणनीतिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तर गर्दै हालैका वर्षहरूमा असम भारतको पूर्वोत्तर क्षेत्रमा पूर्वाधार रूपान्तरणको प्रमुख इन्जिनको रूपमा देखा परेको छ। एकपटक कमजोर कनेक्टिभिटी र ब्रह्मपुत्र उपत्यकाको भयानक भूगोलले सीमित भएको राज्यले अब राजमार्ग, पुल, रेल करिडोर, विमानस्थल र शहरी विकास पहल को उल्लेखनीय विस्तार देखिरहेको छ। यी परियोजनाहरूले राज्यभित्र गतिशीलता मात्र सुधार गरिरहेका छैनन् तर सम्पूर्ण
पूर्वोत्तरको रणनीतिक र आर्थिक प्रवेशद्वारको रूपमा असमको भूमिकालाई कर्मशः पुनः परिभाषित गर्दैछ। कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ। हालैका वर्षहरूमा राज्यभरि आकार लिएका

उपचार आइसोलेशन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित डिजाइन गरिएको यस क्षेत्रको उच्च भूकम्पीय गतिविधिलाई सामना गर्न सक्ने प्रणालीको रूपमा यो पुल एक महत्वपूर्ण पूर्वाधार कोसेढुङ्गाको रूपमा खडा छ। दैनिक आवागमनमा सुधार गर्नुका साथै यो परियोजनाले आर्थिक गतिविधिलाई उत्तेजित गर्ने, उत्तरी गुवाहाटीलाई शहरी विस्तारलाई प्रोत्साहन गर्ने, पर्यटन र वाणिज्यलाई सहज बनाउने र उत्तर पूर्वी क्षेत्रको प्रमुख प्रवेशद्वारको रूपमा गुवाहाटीको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको छ। मेघालयको कुरा गरौं भने सिलोङ सिल्चर हाई स्पीड करिडोरले भारतको उत्तर पूर्वी क्षेत्रमा हालै चलिरहेको सबैभन्दा परिणामकारी पूर्वाधार पहलहरूमध्ये एकलाई प्रतिनिधित्व गर्दछ। आर्थिक र रणनीतिक दुवै हिसाबले 22,864 करोड रूपियाँको अनुमानित लागतमा केन्द्रीय मन्त्री परिषदले अनुमोदन गरेको 166.8 किलोमिटर 4 लेनको ग्रीनफिल्ड पहुँच नियन्त्रित राजमार्ग मेघालय सिलोङ नजिकैको मालविङ खुङलाई असमको सिल्चर नजिकैको पञ्चग्रामसँग जोड्ने यस क्षेत्रभरि कनेक्टिभिटीलाई मौलिक रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको हो, जसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुहुनेछ। करिडोरले गुवाहाटी सिलोङ र बराक बीचको मानिसहरू र सामानहरूको आवागमनमा नाटकीय रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ। उपत्यका त्रिपुरा मिजोरम र मणिपुरलाई देशका बाँकी भागसँग जोड्ने यात्रा समय घटाउने र अवस्थित एनएच 6 मार्गमा भीड़भाड़बाट बच्ने बंगलादेशमा कुनै निर्भरता बिना यसको तत्काल यातायात लाभहरू बाहेक यो परियोजनाको विशाल रणनीतिक महत्व छ, किनकि यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एक महत्वपूर्ण भूमि लिङ्कको रूपमा काम गर्नेछ, जसले गर्दा पूर्वोत्तरलाई बंगलादेशमा निर्भरता बिना कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्तता बढाउँछ, साँघुरो सिलगढी करिडोरसँग सम्बन्धित जोखिमहरूलाई कम गर्छ र क्षेत्रीय व्यापार सञ्जालहरूसँग पूर्वोत्तरलाई अझ नजिकबाट एकीकृत गरेर सैन्य र रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणबाट पूर्वोत्तरलाई एकीकृत र पहुँच गरेर विद्यमान भारत चीन सम्बन्धलाई ध्यानमा राखेर पूर्व नीतिको व्यापक उद्देश्यलाई बलियो बनाउँछ। साथै राजमार्गले मेघालय र असम त्रिपुरा मणिपुर मिजोरममा औद्योगिक वृद्धि पर्यटन र दक्षता र रोजगारी सृजनालाई उत्प्रेरित गर्ने र यसरी क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र राष्ट्रिय विकास र भू राजनीतिक महत्वको एक महत्वपूर्ण सीमाको रूपमा पूर्वोत्तरको उदयलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ। विश्वव्यापी प्रविधि आपूर्ति श्रृङ्खलामा असमको जगी रोडमा अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधाको स्थापनाले उत्तर पूर्वी क्षेत्रको औद्योगिक र प्राविधिक विकासमा एक महत्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। लगभग 27,000 करोड रूपियाँको लगानीमा परिकल्पना गरिएको टाटा इलेक्ट्रोनिक्सद्वारा विकसित गरिएको अत्याधुनिक सुविधाले असमलाई विश्वव्यापी अर्धचालक मूल्य श्रृङ्खलामा एकीकृत गर्न तयार छ, जुन क्षेत्र आधुनिक इलेक्ट्रोनिक्स कृत्रिम बुद्धिमत्ता दूरसञ्चार र उन्नत उत्पादनको मेरुदण्ड हो। यस प्लान्टले प्रतिदिन लगभग 48 मिलियन अर्धचालक चिप्स उत्पादन गर्ने अपेक्षा गरिएको छ, जबकि हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गर्नेछ, जसले गर्दा ऐतिहासिक रूपमा सीमित ठूला स्तरको उत्पादनद्वारा विशेषता रहेको क्षेत्रमा उच्च सिप औद्योगिक वृद्धिलाई प्रेरित गर्नेछ। तार बन्ट फ्लिप चिप र एकीकृत प्रणाली प्याकेजिङ जस्ता उन्नत अर्धचालक प्याकेजिङ प्रविधिहरू प्रस्तुत गरेर यस सुविधाले असमलाई उच्च प्रविधि उत्पादन र नवाचारको लागि उदयमान केन्द्रको रूपमा स्थान दिन्छ। यसले सहायक उद्योगहरू रसद नेटवर्कहरू अनुसन्धान संस्थाहरू र विशेष प्राविधिक प्रशिक्षणको विकासलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा यस क्षेत्रमा ज्ञान सञ्चालित उद्योगको नयाँ पारिस्थितिकी प्रणालीलाई बढ़ावा दिनेछ। अझ महत्वपूर्ण कुरा, यो परियोजनाले उत्तर पूर्वको विकासात्मक कथामा निर्णायक परिवर्तनको प्रतीक हो।

स्रोतमा आधारित परिधीय अर्थतन्त्रबाट विश्वव्यापी डिजिटल र इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलामा सहभागी बन्ने। यसो गर्दा जगिरोड अर्धचालक सुविधाले असमलाई औद्योगिक आधुनिकीकरण, प्राविधिक क्षमता र दिगो आर्थिक उन्नतिको नयाँ युगमा प्रवेश गर्ने क्षमता राख्छ, जबकि महत्वपूर्ण अर्धचालक क्षेत्रमा रणनीतिक आत्मनिर्भरता हासिल गर्ने भारतको व्यापक महत्वाकांक्षालाई सुदृढ पार्छ। गुवाहाटी विमानस्थलको क्षेत्रीय उड्डयन केन्द्रमा रूपान्तरण, गुवाहाटीको लोकप्रिय गोपीनाथ बोर्डोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एकीकृत टर्मिनलको उद्घाटनले असमको द्रुत पूर्वाधार आधुनिकीकरण र पूर्वोत्तर क्षेत्रको प्रमुख उड्डयन प्रवेशद्वारको रूपमा यसको उदयमा एक निर्णायक कोसेढुङ्गा चिन्ह लगाउँछ। लगभग 4,000 करोड रुपियाँको अनुमानित लागतमा निर्मित समग्र परियोजना लगानी लगभग 5,000 करोड रुपियाँ पुगेको छ, जसमा उन्नत मर्मत सम्भार, मर्मत र ओभरहल सुविधाहरू सामेल छन्। अत्याधुनिक टर्मिनल लगभग 1.4 लाख वर्ग मिटर फैलिएको छ र वार्षिक 1.3 करोड भन्दा बढी यात्रीहरूलाई सम्हाल्न डिजाइन गरिएको छ, जसले विमानस्थलको क्षमता र सञ्चालन दक्षतालाई नाटकीय रूपमा विस्तार गर्दछ। असमको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदाबाट प्रेरित र व्यापक बाँस वास्तुकलालाई समावेश गर्ने यो आधुनिक सुविधाले विश्वस्तरीय उड्डयन पूर्वाधारसँग क्षेत्रीय पहिचानको संश्लेषणलाई प्रतिनिधित्व गर्दछ। यात्री अनुभव र कनेक्टिभिटीमा सुधार गर्नुका साथै यो विस्तारले पूर्वोत्तरलाई मुख्य भूमि, भारत र महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रमुख उड्डयन केन्द्रको रूपमा गुवाहाटीको स्थितिलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। श्रोतागण, सुन्दै हुनुहुन्थ्यो प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा संकल्पका 25 वर्षहरू अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। यो कार्यक्रम हाम्रो सामाजिक सञ्जाल ट्विटर एक्स @AIN News Karsiang, युट्युब @AIR Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीमा सुन्न सक्नुहुनेछ र आफ्नो मन्तव्य पनि दिन सक्नुहुनेछ। धन्यवाद।

श्रोताहरू, अहिले समय भएको छ रात्रिको 10:30 अनि 6 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम छाया गीतको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि बिहान 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक मित्र महेश थामीलाई विदा दिनुहोस्। नमस्कार।